0: ഇഷ്ടപ്പെട്ട പ്രശ്നമില്ല. വലിയ വർക്കത്തിൽ ഏറ്റവും ജാഗ്രത.
1: खुशीको खबर.
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
3: हाम्रा सेवाहरू:
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक.
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म.
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ.
3: मोबाइल नम्बर 9680719194 र 9822856576.
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
4: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
7: हामी कहाँ उपलब्ध सेवाहरू:
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, काँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
6: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952.
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
10: मेरी आमोइनी घरत बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ. अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त.
10: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे. म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भत्का कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा.
8: हामी कहाँ साल चितौ अस्ना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ.
12: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो डाङ. प्रोप्राइटर हेमन्त प्रकाश ओली. सम्पर्क मोबाइल नम्बर 9558723894, 9484184994.
13: स्कुल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन डाङ.
14: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्. साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ.
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ. प्रोप्राइटर पदम बहादुर नेपाली. मोबाइल नम्बर 9857720756.
14: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
13: सृजना नर्सरी एन्ड एग्रो फार्म.
15: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
13: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
15: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
13: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
15: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
16: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूवात।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857222915।
17: हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
18: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
19: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
20: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
21: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
20: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
22: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
15: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
13: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: लील प्रकाश चन्दको तपाईलाई स्वागत छ
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
2: आज 2083 साल असार 11 गते बिहीबार जुन 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको एकादशी तिथि
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: स्थानीय तहको बजेटमा सुशासन प्राथमिकतामा राहदानी छपाई प्रकरणमा पक्राउ परेका सात जनाको थुनछेक बहस आजदेखि बीपी राजमार्गको नयाँ ट्र्याकमा मध्य असारदेखि सवारी साधन चलाइने
3: रेबिस विरूद्धको खोप अभावले ज्यानै जोखिममा खोपको अभाव नभएको सरकारको दावी श्वास प्रश्वासको औषधि पनि नक्कली संहिताबारे राष्ट्रपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध
2: 3.5 करोड़ खर्ची पछि मधेस प्रदेश सरकारको परिवहन सेवा योजना अलपत्र मनसूनमा जुनसुकै बेला पनि सवारी साधनहरू रोक्न सकिने लागू औषधको दुर्वेशन रोक्न बजेट अनि संरचनाको अभाव
3: भेनेजुलामा शक्तिशाली भूकम्प कंगोमा 1000 भन्दा बढ़ीमा इबोला संक्रमण 277 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको पुष्टि अत्यधिक गर्मीका कारण बेलायतमा 1000 विद्यालय बन्द
2: र विश्वकपमा अहिले समूह ए का दुई खेल हुँदै बागमती प्रदेश खेलकुदमा काठमाडौँलाई 51 स्वर्ण न्यू डायमण्ड 19 वर्ष मुनिको भलिबल च्याम्पियन
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहले ल्याएको बजेट र प्राथमिकताको प्रसंग
3: आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन् बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेका छैनन् सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधूरा आयोजना पूरा गर्ने स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन् कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने पहिले अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन् महानगरपालिका उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास रोजगार प्रबन्धन सूचना तथा प्रविधिको विकास विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन् 2079 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा स्थानीय अन्तिम कार्यकाल हो आगामी 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिनेछ जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका छन् गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गत 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेश गर्न नसकेको बताउनु भएको छ उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएको केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले पनि बजेट सभामा पेश गर्न नसकेको बताउनु भएको छ यसैबीच हामीले अर्थविद हरि रोकालाई समयमा बजेट पेश गर्न नसक्दा कस्ता खालका असहजता आउन सक्छन् भनेर सोधेका छौं
5: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजाने ढिलो हुन्छ त्यो एउटा पहिलो कुरा त त्यही भइहाल्छ दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ दुःख के हुन् समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने पेस्ट गरिदिने पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्था रहेन अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएछन् बजेट अब त यो त तपाईँको चाहिँ अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि, अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ। तर यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
2: यसैबीच देशका सबै छ महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि आधुनिकरण, सामाजिक सुरक्षा, युवा स्वरोजगार र कर छूटलाई प्राथमिकता दिइएको छ। मनसून शुरू भएसँगै अब देशका राजमार्गमा जुनसुकै बेला सवारी साधन अर्थात आवागमन रोक्न सकिने भएको छ। बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि मनसून प्रतिकार्य कमाण्ड पोस्टले मनसून अवधिभर मौसमको अवस्था र विपदको गाम्भीर्य हेरेर राष्ट्रिय राजमार्ग तथा जोखिमयुक्त सड़क खण्डमा सवारी साधन सञ्चालन रोक्न 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। यो सँगै मनसूनका कारण सड़क अवरूद्ध हुनासाथ तत्काल खुलाउन चालक सहितका हेभी इक्विपमेन्ट 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह पनि गरिएको छ। कमाण्ड पोस्टको हिजो बसेको बैठकले जोखिमपूर्ण अवस्थाको निर्णय अटेर गर्दै बल जफ्ती सवारी साधन चलाए प्रचलित कानून अनुसार कार्यवाही गरिने चेतावनी पनि दिएको छ। मनसून भित्रिएसँगै यस वर्षको प्राकृतिक विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको कमाण्ड पोस्टको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि हिजो नै गरेको छ। प्रतिकार्यका लागि मनसून प्रतिकार कमाण्ड पोस्टको बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउने अवस्था आए निर्णय गर्न पनि भनिएको छ। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले भन्नुभयो,
6: अब भारी वर्षा, अति भारी, धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा दुई तीनवटा सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पहाड़वान क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो, खोजुदार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो, त्यसै गरेर राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ, खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सड़क खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ र त्यसमा चाहिँ सीडीएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा यी सड़कहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ। भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुदा राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 प्रदेश, त्यसै सड़क विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 70 जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी संघीय मानव तथा सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ, उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
2: यसैबीच बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्खाका लागि ठूला ढुंगा राखेर सड़क तयार गरी सवारी साधन सञ्चालन गर्न लागि हो। अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी साधन चलाइएको छ। बेला बेला आउने बाढ़ीले सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयले बताएका छन्। बाढ़ीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने गरिएको छ। वर्खालाई दृष्टिगत गर्दै बनिरहेको नयाँ ट्र्याकबाट मध्य असारदेखि सवारी साधन चलाउने गरी तयारी गरिरहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभएको छ। 400 बेसी बोक्सीकुना, कालढुंगा र डाला बेसीको एउटा खण्ड तयार भएको उहाँले बताउनु भएको छ। अनेत्र पनि बाढ़ी आयो भने गाड़ी रोकिने अवस्था छैन। उहाँले भन्नुभयो, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले बनाउने खण्डमा माटो भरेर बोल्डर ठूला ढुंगा राख्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। बर्खामा यस खण्डमा खोलाबाट सवारी साधन चलाउन नपर्ने पनि उहाँको भनाई छ।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लागू औषधको लत छुटाउनका लागि सरकारले चाल्नुपर्ने कदम।
8: स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे, त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु। तिमी बच्नै सक्दैनौ, तिमी अफिसै बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने। यति पाँच सातवटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो।
2: रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिममा, खोपको अभाव नभएको सरकारको दावी, श्वास प्रश्वासको औषधि पनि नक्कली, संघीयताबारे रासोपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
11: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
9: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
10: खुसीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
14: ताबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
15: सेवाहरू, बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
17: आजको कान्तिपुरको भित्रपृष्ठमा मौद्रिक नीतिमा परिसंघ र चेम्बरको सुझाव, अर्थतन्त्र चलायमान बनाउन माग शीर्षकमा खबर प्रकाशित छ भने इलामका बन्द चिया उद्योग खोल्न जुट्यो सहमति शीर्षकमा पर्वत पोर्तेलले खबर लेख्नु भएको छ। भारतको चिया बोर्डले लागू गरिएको नयाँ मापदण्डका कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिका स्थित 53 चिया उद्योग पुनः सञ्चालनमा आउने भएका छन्। सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अर्थोडक्स टी प्रोडक्शन एसोसिएशनका बीचमा भएको छलफलपछि उद्योग सञ्चालन गर्ने विषयमा 3 बुँदे सहमति भएको सूर्योदयका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनु भएको छ। भारतीय बजारमा चिया निर्यात सहज नहुन्जेल उद्योगमा थन्किएको करिब 10 लाख किलो चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थित भण्डारण कक्षको व्यवस्थापन गर्ने र बजार व्यवस्थापन सहज नहुन्जेल किसानलाई दिने भुक्तानी केही समयका लागि स्थगित गर्ने सहमति उद्योग र किसान बीच भएको पनि उहाँले बताउनु भएको छ। त्यस्तै पहिलो पृष्ठमा रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिम शीर्षकमा खबर प्रकाशित छ। कुकुर, स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाडौँकै चन्द्रगिरी नगरपालिकाका एक पुरूषको गत शनिबार मृत्यु भएको छ। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। परिवारले हेलचेक्राई गर्दा पनि ती पुरूषको ज्यान गएको चिकित्सकहरूले बताएका छन्। जस्तै 11 जिल्लाका 87 स्थानमा वर्फुल शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध शीर्षकमा अर्को खबर छ। यसलाई कुलचन्द्र न्यूपाने लेख्नु भएको छ। राजसपाको चितवनमा जारी महाधिवेशनले पार्टीको सवालमा भनी अझै अन्यलकै अवस्था पार्टीको वैचारिक दिशाका धेरै विषय पस्ट्याए पनि संहिताको सवालमा भनी अझै अन्यलकै अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले चितवन महाधिवेशनमा प्रस्तुत गर्नुभएको दुई प्रमुख दस्तावेजले संहिताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत एकता हुन नसकेको देखिएको छ। त्यस्तै संहिता कार्यान्वयन गर्ने भन्दा पश्चगामी बाटोमै फर्किने सन्देश राजसपाको चितवन महाधिवेशनले दिएको राजनैतिक विश्लेषकहरूको टिप्पणी छ।
18: गोर्खापत्र दैनिकमा कूटनीतिमा अब्बल महिला शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छापिएको छ। कूटनीतिमा महिलाको उपस्थितिले विश्व विकासलाई शान्तिपूर्ण सह अस्तित्वका आधारमा समृद्धितर्फ अग्रसर गराउन सक्ने क्षमता प्रत्येक राष्ट्रले आर्जन गर्न सक्ने विश्वास संयुक्त राष्ट्रसंघको रहेको उल्लेख गरिएको छ। राहदानी छपाई प्रकरण थुन्चेक बहस आजदेखि शीर्षकमा अर्को खबर छ। विद्युतीय राहदानी छपाई प्रक्रियामा अनियमितताका आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराइएका 7 प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। आजदेखि त्यस मुद्दामा थुन्चेक बहस प्रारम्भ हुँदैछ। विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दा साथ उपस्थित गराइएका 7 प्रतिवादीको बयान सकिएको र बहस प्रारम्भ हुने क्रममा रहेको बताउनुभयो। मंगलबार 3 प्रतिवादीको बयान भएकोमा बुधबार 4 बयान सकिएको पनि उहाँले जानकारी दिनुभएको छ। भित्री पन्नामा श्वास प्रश्वासको औषधि पनि नक्कली शीर्षकमा खबर छ। दम तथा दीर्घकालीन फोक्सो रोग सीओपीडीको उपचारमा प्रयोग हुने चर्चित औषधिसँग मिल्दोजुल्दो नक्कली औषधि नेपाली बजारमा बिक्री वितरण भइरहेको फेला परेको छ। नागरिकले सावधानी अप्नाउनु पर्ने देखिएको छ। औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी सिप्ला लिमिटेडद्वारा उत्पादित सेरोफो रोटा क्याप्सको नक्कली स्वरूप बजारमा भेटिएकोले सचेत रहन अनुरोध गरेको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले चिकित्सक फार्मासिस्ट अस्पताल औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै सक्कली औषधि मात्र सिफारिश तथा बिक्री र प्रयोग गर्न आग्रह गर्नुभएको छ। रेबिजको खोप अभाव नभएको बारेमा सरकारको भनाई सम्बन्धी खबर पनि छ। देशका विभिन्न जिल्लामा रेबिज खोप अभाव भएको गुनासो बढ़िरहेको बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने हाल मौजदात रहेको खोपले आगामी साउनसम्मको आवश्यकता धान्न सक्ने जानकारी दिएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले देशभर हाल 11,000 भन्दा बढ़ी भाइल रेबिज खोप मौजदात रहेको र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा थप 4,500 भाइल खोप आउँदो शनिबारसम्ममा नेपाल आइपुग्ने जानकारी दिनुभयो। आपूर्ति तथा व्यवस्थापन महाशाखाका अनुसार प्रदेश केन्द्र स्वास्थ्य कार्यालय तथा विभिन्न अस्पतालमा एआरभी 0.5 ml त्यसै गरी एआरभी

0: नै खरिद गरेका पाँच बस एक वर्षसम्म चलाउन सकेको छैन। त्यसपछि अन्य तीन संस्थालाई बाँडेको बस साढे चार वर्ष यता पनि अलपत्र अवस्थामै रहेका छन्। माग्दै नमागेको बस भिराएको भन्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो फिर्ता लैजानु। लुम्बिनीमा चलाउन एडीबीले अनुदान दिएका पाँच विद्युतीय बस साढे छ वर्षदेखि थन्काइएको बारेमा भैरहवाबाट दिपेश पछाईले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा काठमाडौँ उपत्यकामा बर्ड फ्लूको उच्च जोखिम, उपत्यकामा दैनिक चार पाँच ठाउँमा देखिरहेको छ संक्रमण, भक्तपुरको चाङ्गु नारायण र सूर्य विनायक हटस्पट भनेर अजित अधिकारीले लेख्नु भएको खबर छ। एक साताभित्र बर्ड फ्लूको संक्रमण दरमा कमी नआए उपत्यकामा कुखुराको मासु खरिद बिक्रीमा रोक लगाउने सरकारले तयारी पनि गरेको छ। उपत्यकामा कागबाट संक्रमण फैलिँदै गरेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। लुम्बिनीको बजेटमा लफडा, सत्तापक्षकै सांसद असन्तुष्ट बनेपछि सहमति जुटाउनको लागि सकस भइरहेको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर छ। नेकपासँग कार्यगत एकता हुन सक्ने ओलीको ब्रिफिङ बारेको खबर पनि छ। वाम आन्दोलन विरूद्ध प्रहार बढ़ेको र मिलेर जानुपर्ने हुन सक्छ भनेर उहाँले बैठकमा भन्नुभएको खबरमा उल्लेख गरिएको छ। ब्याज पूँजीकरणमा राष्ट्र बैंक लचक, अब सबै दीर्घकालीन आयोजनाले ब्याज पूँजीकरणको सुविधा पाउने शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ भने पोखरा औद्योगिक क्षेत्रका 85% उद्योगले भाड़ा बक्यौता तिरेको पनि कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको खबर छापिएको छ। तीनवटा महानगरले ल्याए 15.5 अर्बको बजेट शीर्षकमा भित्रीपन्नामा खबर छापिएको छ। अनि अर्को खबर, नीति ओझेलमा नेतृत्वमा हान्थाप शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले काठमाडौँबाट र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा भने समिट ग्रीन बुइच विवाद उत्कर्षमा निर्माण पूर्व नै कार्यविधि संशोधन किन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। समिटको नक्सा 2082 वैशाख 17 गते पास भए पनि निर्माण कार्य भने 2079 साउनबाट थालिएको थियो। ग्रीन बुइचले निर्माण रोक्न 2082 चैत 26 गते निवेदन दिए पनि काम नरोकिएपछि विवाद चर्किएको उल्लेख गरिएको छ। अर्को खबर, रूखलाई अधिकार सहित जीवित प्राणीको मान्यता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने आगामी वर्षका लागि तीनै तहको आयो बजेट शीर्षकमा खबर छापिएको छ। तातोपानी नाकाबाट यो वर्ष शून्य निर्यात शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल र चीनबीच व्यापारको सबैभन्दा पुरानो नाका सिन्धुपाल्चोक स्थित तातोपानीबाट यो वर्ष निर्यात व्यापार शून्य बनेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा तातोपानी नाका मार्फत चीनतर्फ नेपालको निर्यात शून्य बन्दा आयात भने अर्बौंको भइसकेको खबरमा उल्लेख गरिएको छ। बर्ड फ्लूका कारण 5.5 लाख भन्दा बढ़ी पंक्षी नष्ट गरिएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 105 जना निको भएको बताइएको छ। भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ। 7.1 म्याग्नेच्युडको भूकम्प स्थानीय समयअनुसार साँझ 6 बजे मोन्टाल बाल क्षेत्र केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्प 13.2 किलोमिटर गहिराईमा गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पपछि सुनामीको चेतावनी गरिएको छ। अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासन मार्फत निर्देशन समेत दिएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण पनि संकलन भइरहेको छ। र पश्चिमी यूरोपमा फैलिएको उच्च गर्मीको लहरका कारण विभिन्न क्षेत्र देशमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। फ्रान्सले आफ्नो इतिहासकै सबैभन्दा तातो दिन अनुभव गरेको छ भने बेलायतमा जून महिनामै उच्च तापक्रम रेकर्ड भएको छ। स्पेनले पनि सन् 1950 यताकै सबैभन्दा उच्च दैनिक औसत तापक्रम मापन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1000 भन्दा बढ़ी विद्यालयहरू पूर्ण रूपमा बन्द गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्वकपमा अहिले समूह एकका दुई खेल हुँदैछन्। दक्षिण अफ्रिका र दक्षिण कोरिया बीचको खेल मेक्सिको मन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुँदैछ। यो खेल 7:15 बजे शुरू भएको हो। क्यानाडा पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। स्विजरल्याण्डसँग पराजित भए पनि घरेलु टोली विश्वकपको नकआउटमा प्रवेश गरेको हो। समूह बीबाट स्विजरल्याण्ड विजेता बन्दा क्यानाडा उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश

0: परेको हो। बोस्निया एण्ड हर्ज गोविना भने नकआउट चरणमा प्रवेश गरेको छ। भर्खरै प्राप्त पछिल्लो नतिजा अनुसार समूह बी को तेस्रो स्थानमा रहेको बोस्निया तेस्रो स्थानको उत्कृष्ट आठ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो। पछिल्लो समूह बी को तेस्रो स्थानमा रहेको बोस्निया तेस्रो स्थानको उत्कृष्ट टोलीभित्र पर्दै नकआउट चरणमा गएको हो। बोस्नियाले समूह चरणका तीन खेलमा एक खेलमा जीत, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो। सह आयोजक क्यानाडासँग हेड टू हेडमा पछि पर्दा बोस्निया उपविजेता बन्नबाट वञ्चित भएको हो। टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप 19 वर्ष मुनिको विद्यालय स्तरीय बागमती प्रदेश छात्रा भलिबलको उपाधि उचालेको छ। बुधबार हिजो फाइनलमा न्यू डायमण्डले न्यू डायमण्ड एकाडेमीलाई 25-16, 25-9, 25-10 को सोझो सेटमा हराउन सफल भएको हो। र बागमती प्रदेश खेलकुदमा काठमाण्डुलाई 51-16 प्राप्त भएको छ। तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा काठमाण्डु सर्वाधिक 51-16, 38 रजत र 42 कास्ते पदक जित्दै च्याम्पियन बनेको हो।
1: लागू औषधको दुर्व्यसन रोक्नका लागि गरिएका प्रयास र चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पानस मेडिकल फर्मा तुल्सीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, विनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904।
5: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
6: 10,000 भनेको छ सरकारको, ती 1,34,000 को हो त, गएर पुलिसमा समातिएका, रियाबमा गएका रेकर्डेड हो। तर 10 जनामा एउटा मात्र रेकर्ड छ, 10 जना मान्छे ड्रग खान्छ भने हार्डली एउटा चाहिँ के भएको छ, रेकर्डेड भएको छ। यदि हामी ड्रग रोक्ने कुरा गर्छ कुनै पनि स्टेटले भने 5 वटा काम गर भन्छ।
0: नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 को जुन तथ्याङ्क छ नि,
6: 1,34,000
0: मिल्दैन भन्ने तपाईँको विचार, 1,30,424 जना लागू औषध प्रयोगकर्ता रहेको, 46,309 जना चाहिँ यो 2066 सालमा थियो भने यो संख्या चाहिँ 3 गुणाले बढ्यो भनेर देखायो। त्यसमा पनि तपाईँ अझ बढी छ भन्ने तपाईँको दाबी।
6: चोर कति छन् नेपालमा भन्यो भने पुलिसले के आधारमा दिन्छ? सबैको रेकर्ड हेर्छ,
0: पक्राउ गरेको, छोडेको, अथवा के कस्तो छ त्यो अभिलेख।
6: सबै पक्राउ परेछ, सबै पक्राउ परेछ चोर जति, नपर्ने होइन कि त्यसको 9 टाइम परेको छैन। त्यस्तै हामीहरू ड्रगमा आएका विद्यार्थीहरूलाई सोध्छौ कि तपाईँको कतिजनाको ग्रुप थियो भन्यो भने युजली 10 जना भन्छ भने आएको कतिजना छ रिहाब जेलमा 1 जना, 9 बाहिरी छ। यो तथ्याङ्क त्यो मान्छेहरूको हो जो रेकर्डेड भए,
0: यो चाहिँ अभिलेख राखिएको मात्रै हो, नराखिएको 9 गुणा बाहिर छ भने तपाईँको
6: 9 गुणा छ, बकाइदा छ, बकाइदा छ। म अहिले 7 लाखमा त स्ट्यान्डै गर्छु। सामुदायिक पुलिसले कोसिस गर्यो होला, सिडिओ साहबले व्यक्तिगत कोसिस गर्यो होला, दरबन्दी देख्नु भएको छ, दरबन्दी सहितको अफिस देख्नु भएको छ, जो तपाईँसँग दरबन्दी सहितको अफिसै छैन भने कसरी रोकिन्छ?
0: गृह मन्त्रालयले केही पनि गर्न सकिरहेको
6: गर्न सक्छ बिचरा, गृह मन्त्रालयले बजेट दिएछन्, केही पनि छैन, सानो एउटा शाखा छ, 20-30 लाख रुपियाँ दिए होला, कसरी सक्छ उसले?
0: नेपाल प्रहरीका पूर्व एसएसपी तथा पुनस्थापना विज्ञ वसन्त राज कुंवरसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: स्थानीय तहको बजेटमा सुशासन प्राथमिकतामा राहदानी छपाई प्रकरणमा पक्राउ परेका साजनाको थुन्छेक बहस आजदेखि। बीपी राजमार्गको नयाँ ट्रयाकमा मध्य असारदेखि सवारी साधन चलाउने।
0: रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिम। खोपको अभाव नभएको सरकारको दावी। श्वास प्रश्वास वा औषधि पनि नक्कली। संघीयताबारे राष्ट्रपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध।
1: 3.5 करोड़ खर्चिएपछि मध्य प्रदेश सरकारको परिवहन सेवा योजना अल्पत्र। मनसूनमा जुनसुकै बेला पनि सवारी साधनहरू रोक्न सकिने। लागू औषधको दुर्वेशन रोक्न बजेट र संरचनाको अभाव।
0: भेनेजुएलामा शक्तिशाली भूकम्प। कंगोमा 1000 भन्दा बढ़ीमा इबोला संक्रमण। 277 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन पुष्टि।
1: र विश्वकपमा अहिले एक समूह एका दुईवटा खेल हुँदै बागमती प्रदेश खेलकुदमा काठमाडौँलाई 51 स्वर्ण न्यू डायमण्ड 19 वर्ष मुनिको भलिबल च्याम्पियन।
0: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ ट्राफिक प्रहरीले। अब अरू सेवाग्राही अथवा जोसुकैसँग पनि ड्यूटीमा रहेको बेला हात मिलाउन पाउने छैनन् र यसबारेमा परिपत्र पनि गरिएको छ र व्यङ्ग्य गर्न खोजिएको छ। कसैले गल्ती गरेर पनि जबरजस्ती हात मिलाइदिन आए भन्ने के गर्ने होला भन्ने तनाव ट्राफिक प्रहरीलाई रहेको व्यङ्ग्य गर्न खोजिएको छ। एउटा सड़क किनार जस्तो देखाइएको छ। स्कूटर छ। स्कूटर रोकेर स्कूटरका चालक दौड़ेर त्यहाँ नजिकै रहेका ट्राफिक प्रहरी जसले त्यहाँ चीट काट्न खोजेका छन् त्यतातिर औंला उठाउँदै केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, चीट नकाट्नुस् है, नकाट्नुस्, नत्र फेरि हात मिलाइदिउँला नि हात।
1: हजुरको प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु रे बाबु, डाँट दुखेर मर्न लागिसके मात्र कहीँ गए सन्चो हुन्न भने?
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर डाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
10: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असार 12 गते, तदनुसार सन् 2026 जून 26 तारीक, जून 25 तारीक, 2083 साल असार 11 गते, तदनुसार सन् 2026 जून 25 तारीक बिहीबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। सांसदहरूको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक लगातार स्थगित हुँदै दाङका सातवटा पालिकाले बजेट ल्याउँदा सल्यानका आठवटा स्थानीय तहको बजेट सार्वजनिक। कोराई तुलसीपुर सड़कमा सात महिनामा 16% काम सकियो। लुम्बिनी विकास कोषका 12 पदका लागि 700 भन्दा बढ़ीको आवेदन। साउनदेखि विद्युतको बिल अनलाइनबाट मात्रै तिर्नुपर्ने। दाङको भालुबाङबाट लागू सहित दुईजना पक्राउ। र रोल्पामा सामुदायिक वनबाट दुईवटा भरूवा बन्दुक बरामद। रूकुममा करेन्ट लगाएर माछा मार्ने क्रममा दुईजना पक्राउ। आर्विस कोटका 36 जना स्वास्थ्य कर्मीद्वारा सामूहिक राजीनामा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ बुद्ध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। दाङका सातवटा गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि नयाँ बजेट प्रस्ताव गरेका छन्। स्थानीय तहहरूले असार 10 गतेभित्र नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनका लागि बजेट नगर तथा गाउँसभामा पेश गर्नुपर्ने। संवैधानिक व्यवस्था अनुसार बुधबार जिल्लाका सातवटा गाउँपालिकाले बजेट पेश गरेका हुन्। सातवटा गाउँपालिकाले कुल 4,35,64,21,000 बजेट सभामा पेश गरेका हुन्। जस अनुसार दाङको राप्ती गाउँपालिकाले 75,04,96,000 रूपियाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। यसै गरी गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक विकास, पूर्वाधार, कृषि, उद्यमशीलता, सुशासन र वातावरण संरक्षणलाई प्रमुख प्राथमिकतामा राखिएको बताउनु भएको छ। यसै गरी राजपुर गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष 2083-84 लागि वार्षिक नीति तथा कार्यक्रम सँगै बजेट पनि सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षका लागि राजपुर गाउँपालिकाले 61,01,90,000 रूपियाँ खर्च गरेको छ। गाउँपालिकाले दोस्रो गाउँसभाको 9 अधिवेशनमा गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले नीति कार्यक्रम र उपाध्यक्ष धनपति देवी यादवले बजेट प्रस्तुत गर्नुभएको हो। यसै गरी बंगलाचुली गाउँपालिकाले पनि आर्थिक वर्ष 2083-84 लागि 62,81,33,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जीशीले दोस्रो गाउँसभाको 9 अधिवेशनमा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, कृषि आधुनिकीकरण, खानेपानी, सुशासन र सामाजिक समावेशीकरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ। यसै गरी दाङको दंगीश्रण गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 46,45,48,000 रूपियाँ बराबरको बजेट ल्याएको छ। बुधबार बसेको गाउँसभामा उपाध्यक्ष पीमा कुमारी ओली खड्गाले उक्त बजेट पेश गर्नुभएको हो। आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले संघीय सरकारबाट प्राप्त हुने सामान्यकरण अनुदान 9,60,00,000, सशर्त अनुदान चालुतर्फ 14,95,00,000, सशर्त अनुदान पूँजीगततर्फ 78,00,000, विशेष अनुदान 2,00,00,000, समपूरक अनुदान 2,58,00,000, यसै गरी राजस्व बाँडफाँटबाट 9,76,43,000 रूपियाँ गरी कुल जम्मा 39,67,43,000 रूपियाँ खर्च आपूर्ति गर्ने जनाएको छ। यसै गरी गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 82,67,000 रूपियाँ बराबरको अनुमानित आय व्यय बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको 19औं अधिवेशनको तेस्रो बैठकमा उपाध्यक्ष शारदा कुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भएको हो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, अन्य स्रोतलाई पनि आधार बनाइएको छ। कार्यक्रममा विभिन्न कुरालाई प्राथमिकता दिइएको छ। यसै गरी बबई गाउँपालिकाले पनि आर्थिक वर्ष 2083-84 लागि 56,04,43,000 रूपियाँ बराबरको बजेट गाउँसभामा पेश गरेको छ। कुल विनियोजन मध्ये 38,67,05,670 रूपियाँ अर्थात 69% चालू खर्चतर्फ र 17,37,30,330 रूपियाँ अर्थात 31% पूँजीगत खर्चतर्फ छुट्याएको हो। आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि आन्तरिक राजस्व र मौजदातबाट 5,94,10,000, राजस्व बाँडफाँटबाट 15,63,72,000, वित्तीय सामान्यकरण अनुदानबाट 11,90,61,000 र सशर्त अनुदानबाट 18,82,00,000 रूपियाँ स्रोत जुटाइने उल्लेख गरिएको छ। यसै गरी शान्तिनगर गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष 2083-84 लागि 52,25,47,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको 20औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा गुणस्तरीय र प्रविधि मन्त्री, शिक्षा विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा, आधुनिक र व्यावसायिक कृषि उत्पादन तथा स्थानीय उत्पादन, उद्यमशीलता प्रवर्धन, डिजिटल सुशासन, सुरक्षित पूर्वाधार निर्माण, महिला युवा तथा ज्येष्ठ नागरिकको सशक्तिकरण, पर्यटन विकास, वातावरण संरक्षण तथा वित्तीय अनुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। यसै गरी स्थानीय तहले असार 10 गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था अनुसार लुम्बिनी प्रदेशका 4 उपमहानगरपालिकाले समयमै बजेट सार्वजनिक गरेका छन्। जस अन्तर्गत रूपन्देहीको बुटोल उपमहानगरपालिका र बाँकेको नेपालगंज उपमहानगरपालिकाले बुधबार बजेट सार्वजनिक गरेका हुन् भने दाङका तुलसीपुर र घोराई उपमहानगरपालिकाले असार 8 गते नै बजेट सार्वजनिक गरेका थिए। बजेटको आकारका आधारमा तुलना गर्दा 4 उपमहानगरपालिका मध्ये सबैभन्दा ठूलो बजेट बुटोल उपमहानगरपालिकाको रहेको छ। यसै गरी सबैभन्दा कम नेपालगंज उपमहानगरपालिकाले बजेट ल्याएको छ। बुटोल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 3,09,22,21,200 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यसै गरी नेपालगंज उपमहानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 1,76,64,83,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यसै गरी दाङका 2 उपमहानगरपालिका मध्ये घोराही तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 2,44,95,91,000 रूपियाँ बराबरको बजेट प्रस्ताव गरेको छ भने घोराही उपमहानगरपालिकाले 2,37,95,22,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यी 2 उपमहानगरपालिकाले सोमबार बजेट प्रस्तुत गरेका थिए। यसैबीच सल्यानका 10 स्थानीय तहमध्ये अहिलेसम्म 8 आगामी आर्थिक वर्षका लागि आफ्नो बजेट सार्वजनिक गरेका छन्। हिजो बेलुकासम्म 8 स्थानीय तहले बजेट सार्वजनिक गरेका हुन्, जस अन्तर्गत अब कालीमाटी र कपुरकोट गाउँपालिकाको बजेट आउन बाँकी छ। कालीमाटीका अध्यक्ष सवारी दुर्घटनामा परेकाले बुधबार बजेट कार्यक्रम प्रभावित बनेको बताइएको छ। यसै गरी शारदा नगरपालिकाले 1,26,513 रूपियाँको बजेट ल्याएको छ भने वनघाट कुपिन्ले नगरपालिकाले 80,46,00,000 रूपियाँको बजेट ल्याएको छ। बागचौर नगरपालिकाले 77,23,95,330 रूपियाँको बजेट ल्याएको छ भने त्रिवेणी गाउँपालिकाले 59,21,95,665 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यसै गरी कुमाह गाउँपालिकाले 53,97,55,045 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यसै गरी छत्रेश्वरी गाउँपालिकाले 53,76,79,023 रूपियाँको बजेट सार्वजनिक गरेको छ। दार्मा गाउँपालिकाले 42,17,64,212 रूपियाँ सार्वजनिक गरेको छ भने सिद्ध कुमाख गाउँपालिकाले 39,29,68,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो। यसै गरी कर्णालीका 10 जिल्लाका 79 पालिका मध्ये अहिलेसम्म 33 पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्, जस अन्तर्गत मुगुको छायानाथ रारा मुगुम कार्मा रोग र खतियाट गाउँपालिकाले बजेट ल्याएका छन्। हुम्लाको खार्पुनाथ सिमकोट गाउँपालिका, जुम्लाको हिमा सिन्जा, कालीकोटको तिलागुफा, राजकोट नरहरिनाथ पचाल झरना र पातला गाउँपालिकाले बजेट ल्याएका हुन्। रूकुम पश्चिमको आडबीजकोट र मुसीकोट, त्यसै गरी जाजरकोटको कुसे शिवालयले मात्र बजेट ल्याएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। दैलेखको दुल्लु, नारायण, गुरास, डंगेश्वर, महाबु गाउँपालिका लगायतका स्थानीय तहले बजेट ल्याएका छन्। कतिपय पालिकाले बजेट ल्याए पनि मन्त्रालयको वेबसाइटमा जानकारी नगराएको मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरेले जानकारी दिनुभएको छ। यसैगरी उता रोल्पाको सुनिल स्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 58,57,80,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ, जसमा चालू तर्फका लागि 41,18,45,000 र पुँजीगत तर्फ 17,39,39,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरिएको छ। यसै गरी सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मीना थापाले गाउँसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास र गरीबी निवारण, उत्पादनमूलक र छिटो प्रतिफल लिने आयोजना, नागरिकको आमदानी वृद्धि, जीवनस्तर सुधार, गुणस्तर र भरपर्दो पूर्वाधार विकास, रोजगारी सृजना र गरीबी निवारण, अधिकतम जनसहभागिता र जनशक्ति परिचालन, दिगो विकास, वातावरण संरक्षण, सरसफाई र स्वच्छता तथा विपद व्यवस्थापन, लैंगिक समानता र सामाजिक संरक्षणमा प्राथमिकता दिइएको छ। दाङ जिल्लाका प्रमुख दुई शहर अर्थात घोराही र तुलसीपुरलाई जोड्ने चार लेन सड़क ईश्वर उन्नतिको काम अहिले तीव्र गतिमा भइरहेको छ। गत मंगसिर महिनादेखि शुरू भएको सड़क ईश्वर उन्नतिले 7 महिनाको अवधिमा 16% भौतिक प्रगति हासिल गरेको छ। सड़क डिभिजन कार्यालय दाङले घोराही उपमहानगरपालिका 15 स्थित डीके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका 6 हात्तीखवासम्म करिब 21.58 किलोमिटर सड़क चार लेनमा ईश्वर उन्नति गर्ने काम भइरहेको बताउनु भएको छ। डिभिजन कार्यालय प्रमुख दिपेन्द्र विष्टले सड़क निर्माण अन्तर्गत पहिलो चरणमा कलभर्ट नाला निर्माणसँगै माटो कटान गर्ने कामलाई प्राथमिकता दिएको जानकारी दिनुभएको छ। सत्तापक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गर्न थालेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। हिजोका लागि बोलाएको बैठक समेत बस्न नसके पुनः आजसम्मका लागि स्थगित गर्नु परेको छ। मंगलबार बैठक शुरू भए लगत्तै सत्तापक्षका केही सांसद र प्रतिपक्षी दलका सांसदहरूले बजेटप्रति विरोध जनाएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो। त्यसपछि बैठक पुनः सञ्चालन हुन नसकेपछि सूचना जारी गर्दै बुधबारका लागि सारिएको थियो, तर बुधबार पनि दलहरू बीच सहमति जुट्न नसकेपछि प्रदेश सभा सचिवालयले अर्को सूचना जारी गर्दै बैठक बिहिबारसम्मका लागि स्थगित गरेको छ। यसअघि सोमबार पनि सांसदहरूले बजेट सम्बन्धी रातो किताब समय प्राप्त नभएको भन्दै बैठक मंगलबारका लागि सारिएको थियो। नेकपा एमालेकी सांसद नरमाया ढकालले बजेट निर्माण प्रक्रियामा सांसदहरूले सिफारिश गरेका योजनाहरू हटाइएको र मुख्यमन्त्री तथा मन्त्रीहरूले एकलौटी रूपमा योजना समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको बताइएको छ। लुम्बिनी विकास कोषका पदाधिकारी र पदका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन मागिएपछि 12 पदमा 700 भन्दा बढ़ीले आवेदन दिएका छन्। संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक खुल्ला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा असाधारण चासो देखिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सदस्य सचिव पदका लागि मात्रै 209 जनाले आवेदन दिएका छन्। त्यसै गरी योजना प्रमुख पदमा 112 जना, उपाध्यक्ष पदका लागि 104 जना र कोषाध्यक्ष पदका लागि 86 जनाले आवेदन दिएका छन्। अन्य आवेदन परिषद सदस्य र कार्यकारी तहका पदका लागि प्राप्त भएका छन्। यसअघि राजनैतिक पहुँच र आन्तरिक सहमतिका आधारमा पदाधिकारी चयन हुने परम्परा रहेकोमा अहिले पहिलो पटक खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएपछि आवेदनकर्ताहरूको संख्या उल्लेख्य रूपमा बढ़ेको हो। आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरूका लागि खुशीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले आगामी साउन महिनादेखि विद्युतको महसुल संकलन काउन्टर सेवा बन्द गर्ने भएको छ। प्राधिकरणको केन्द्रीय कार्यालयको निर्देशन अनुसार अब विद्युत महसुल अनलाइन माध्यमबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गर्न लागि हो। यसअघि चारवटा काउन्टरबाट सेवा प्रवाह गर्दै आएको कार्यालयले अहिले दुईवटा काउन्टरबाट मात्रै सेवा दिइरहेको छ। अब साउन 1 गतेदेखि काउन्टर सेवालाई पूर्ण रूपमा बन्द गर्ने र अनलाइन सेवाबाट मात्रै भुक्तानी गर्ने तयारी छ। वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले सेवाग्राहीलाई समयमै अनलाइन भुक्तानी प्रणालीमा अभ्यस्त हुन आग्रह गर्नुभएको छ। डिजिटल प्रविधिको प्रयोग बढ़ाउने र सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले यो व्यवस्था लागू गर्न लागि हो। प्रमुख महतोका अनुसार साउन 1 गतेदेखि कार्यालयमा पुगेर महसुल बुझाउने व्यवस्था नरहने बताइएको छ। काउन्टर सेवा बन्द भएपछि यी सेवा खल्ती कनेक्ट आईपीएस मोबाइल बैंकिङ लगायतका माध्यमबाट विद्युतको महसुल भुक्तानी गर्न सकिनेछ। दाङको भालुबाङबाट लागू औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। राप्ती गाउँपालिका एक आप खोलीमा लागू औषध ब्राउन सुगर सेवन र बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरीले भालुबाङको टोलीले छापा मार्दा दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा राप्ती गाउँपालिका एक नयाँ बस पार्क निवासी 28 वर्षीय योगेश पौडेल र आपखोली निवासी 21 वर्षीय राज विश्वकर्मा रहेका छन्। प्रहरीले असार 9 गते दिउँसो करिब 3 बजेको समयमा राज विश्वकर्माको घरमा खानतलासी गरेको थियो। सो क्रममा योगेश र राजलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। दुवैजनाको शरीर खानतलासी गर्ने क्रममा योगेशको साथबाट कालो प्लास्टिकमा लुकाई छिपाई राखिएको 620 मिलिग्राम ब्राउन सुगर फेला परेको छ। बरामद भएको पदार्थलाई लागू औषध ब्राउन सुगर भएको पाइएपछि दुवैजनालाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। रोल्पाको सुनली स्मृति गाउँपालिका 6 गरगरे स्थित सलेरी पाखा सामुदायिक वनबाट व्यवहारसी अवस्थामा रहेका दुईवटा भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरीले रोल्पाका अनुसार हिजो अपराह करिब 4 बजेको समयमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले रूखको जरामा लुकाई छिपाई राखिएको अवस्थामा काठ र फलाम सहित दुईवटा भरूवा बन्दुक फेला पारी बरामद गरेको हो। फेला परेका हतियारलाई कानूनी प्रक्रिया पूरा गरी बरामद गरिएको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले रोल्पाले जानकारी दिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 स्थित सानोभेरी नदीमा विद्युत करेन्ट प्रयोग गरी माछा मार्दै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरीले रूकुम पूर्वका सूचना अधिकारी तथा इन्सपेक्टर लालबहादुर विकले स्थानीय वासीबाट सानी भेरी नदीमा करेन्ट लगाएर माछा मारिरहेको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट धपेबाट असय जन्मजय शाहीको कमानमा 4 टोली खट्टी गई घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी टोलीले सिस्ने गाउँपालिका आठ निवासी 27 वर्षीय करण राउल र 19 वर्षीय योगेश बुढालाई सानभेरी नदीमा बिजुलीको पोलबाट तार तानेर करेन्ट प्रयोग गरी माछा मार्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट करिब 500 मिटर लामो तार बरामद गरिएको छ। प्रहरीले पक्राउ परेका दुवैजना विरूद्ध सम्बन्धित कसुरमा मुद्दा दर्ता गरी अदालतबाट 7 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ। विद्युतको करेन्ट प्रयोग गरेर माछा मार्ने कार्यले नदी प्रणाली जलचर र जैविक विविधतामा गम्भीर असर पुर्याउने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी बढ़ाउँदै आएको छ। रूकुम पश्चिमको आरबिस्कोट नगरपालिकामा कार्यरत 36 जना स्वास्थ्य कर्मीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। आफूहरूका माग पूरा नभएको भन्दै नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत करारका स्वास्थ्य कर्मीहरूले एकैपटक राजीनामा दिएका हुन्। सेवा सुविधा वृद्धि र विभेद अन्त्यको माग गर्दै नगरपालिकामा पटक पटक ज्ञापन पत्र बुझाए पनि कुनै सुनवाई नभएपछि हिजो सामूहिक रूपमा राजीनामा दिएको उनीहरूले बताएका छन्। माग पूरा गर्नुको साटो सम्बन्धित निकायबाट करार स्वास्थ्य कर्मीहरूलाई अपमानजनक अभिव्यक्ति प्रकट भएपछि सामूहिक राजीनामा दिन बाध्य भएको उनीहरूले उल्लेख गरेका छन्। देशभर 1,37,000 हेक्टर क्षेत्रमा रोपाई सम्पन्न भएको छ। कृषि विभागले देशभर करिब 10% धान रोपाई सकिएको जनाएको हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ। देशभर करिब 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा करिब 5% रोपाई सकिएको छ। धान उत्पादन र क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% धान उत्पादन हुने गरेको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभएको छ। र गैराती र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी रहेको छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्याधिक गर्मी रहेको छ। केही दिनदेखि ती ठाउँमा तातो हावा समेत चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ। आज र भोलि पनि अत्याधिक गर्मी हुने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच गर्मी धेरै बढ़ेपछि वीरगंजका सबै विद्यालयमा 4 दिनका लागि विदा दिइएको छ। पछिल्ला दिनमा तराई मधेशका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: ओहो ल पढ्नुस् त यो खबर, आज पनि रुख काटेछ। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला? खै
1: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
0: त्यही त, खै यिनलाई चेत किन नआउला?
2: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
3: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म
2: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
3: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
2: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9558820178 र 9114411448
4: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
5: मेरी आमोइनी घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
6: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
5: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
6: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
7: हामी कहाँ साल चिचौ अस्ना सासु चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
8: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ
7: प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894
9: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088864071
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू
13: दन्त परीक्षण तथा परामर्श सेवा
12: दाँतको एक्सरे
13: दाँत सफा गर्ने
12: दाँत निकाल्ने
13: दाँत भर्ने
12: दाँतको जरादेखि उपचार गर्ने
13: कृत्रिम दाँत लगाउने
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
12: दाँतको कस्मेटिक उपचार
13: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9585251188 र 9478840188
14: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है
15: बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
16: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
17: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
18: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
17: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
19: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
20: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
21: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
20: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
22: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
20: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
22: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
23: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
20: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857822915।
23: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
20: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
23: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
24: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
25: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
24: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
24: 10 बेड आईसीयू सेवा,
25: 10 बेड एनआईसीयू सेवा,
24: 10 बेड एसडीयू सेवा,
25: नर्मल डेलिभरी तथा सीएस सेवा,
24: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
25: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
24: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चर्चाको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: खुसीको खबर,
6: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
7: मोबाइल नम्बर 98680719194 र 98228156576।
4: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ ठिक, मात्र रु 10 र रु 20 उपलब्ध।
9: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
10: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578720756।
11: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 08-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
14: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन?
15: अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारो रोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228041।
16: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
17: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
18: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूची तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
19: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
17: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
16: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381380।
20: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।

0: चिसो हुन्छ के खान बाबु खा
1: खान्न क्या
0: खान भनेको चिसो हुन्छ
1: खान्न क्या खान्न हुन्छ कति के चिज गरेर होला
0: यत्रो ठुलो भइसक्यो सधैँभरि मैले खुवाउनु पर्छ अझ खान्न भन्छ
1: तपाईँ मेरो मम्मी हो नि त
0: मम्मी नभन् कि तैँले मम्मी भन्दा म को जस्तो लाग्छ अबदेखि सधैँ मलाई आमा भनेर बोला न तैँले आमा भन्दा मलाई संसारको सबै सुख पाए जस्तो लाग्छ मलाई सुख दिनुहोस्।

0: भर्ना खुल्यो
1: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9745806011 र 9858840601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847306627 र 9825227062।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
9: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
7: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
8: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
8: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
8: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847644683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
10: किसानहरूका लागि खुसीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
10: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
10: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
10: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रदौरा, दाङ।
2: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
11: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: मानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनाश भएको नाकमा मासु पलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
3: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा
11: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
10: 10 बेड आईसीयू सेवा
11: 10 बेड एनआईसीयू सेवा
10: 10 बेड एसडीयू सेवा
11: नर्मल डेलिभरी तथा सीएस सेवा
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यातिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-041-29
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
14: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कोही गएसन्च हुन्न भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोकको तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861717600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858840601।
0: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: दुष्ट भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी, मधेस प्रदेशमा आँप खेती गर्ने जमीनको क्षेत्रफल बढे पनि उत्पादन घट्यो। भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका र फिफाद्वारा एन्फालाई निलम्बन, मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरू भएको छ। महाधिवेशन शुरू भएको पाँचौं दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध परेका दावी, विरोधको छानबिन, उम्मेद्वारी खारेज तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने रासपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामी छाने निर्विरोध भइसक्नु भएको छ। 900 केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो। यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रासपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन्। पार्टीको भावी दिशा तय गर्ने राजनैतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूको गुनासो छ। धेरै पालिकाहरूले निर्धारित समयमै गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बजेटमा यसैका अधुरा योजना पूरा गर्ने, पालिकाहरूलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिने विषय उल्लेख छ। दुर्गम भेगका केही पालिकाहरूले भने भौतिक पूर्वाधारका क्षेत्रहरूलाई प्राथमिकता दिएका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाहरूले सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमहरूलाई प्राथमिकता दिएका छन्। राष्ट्रिय महासंघका अनुसार गएको 10 वर्षको तुलनामा यस वर्ष 100 भन्दा कम मात्र पालिकाहरूले सभामा बजेट पेश गर्न सकेका छैनन्। केही पालिकाहरूका मेयर तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्यमा समस्या हुँदा सभामा बजेट पेश हुन नसकेको हो भने केही पालिकाहरूमा आन्तरिक विवाद र कतिपय पालिकाहरूले तयारी नपुगेकाले तथा प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले पनि समयमा बजेट पेश गर्न सकेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार आउँदो आर्थिक वर्षका लागि सबै पालिकाहरूले असार 10 गतिभित्र गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्छ। देशका 6 महानगरपालिकाले पनि बजेट सार्वजनिक गरेका छन्। 6 महानगरपालिकाको कुल बजेट आउँदो आर्थिक वर्षका लागि झण्डै 54 अर्ब 3 करोड़ पुगेको छ। काठमाडौँ महानगरपालिकाले 25 अर्ब 88 करोड़, ललितपुर महानगरपालिकाले 7 अर्ब 48 करोड़ 87 लाख, पोखरा महानगरपालिकाले 7 अर्ब 15 करोड़ 25 लाख, भरतपुर महानगरपालिकाले 5 अर्ब 51 करोड़ 70 लाख, वीरगंज महानगरपालिकाले 4 अर्ब 42 करोड़ 34 लाख र विराटनगर महानगरपालिकाले 3 अर्ब 56 करोड़ 47 लाख रूपियाँको बजेट ल्याएका छन्। महानगरपालिकाहरूको बजेटमा पूर्वाधार, सुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। गैराती र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ। केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ। आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा 4 दिनका लागि विदा दिइएको छ। पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। मधेस प्रदेशमा आँप खेती गर्ने जमीनको क्षेत्रफल बढे पनि उत्पादन भने घटेको छ। हावाहुरी र रोग किराको प्रकोपका कारण उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 82-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। यो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,566 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गौ लाइन तुलसीपुर दान फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107183।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चेम्बर अफ कमर्सले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले हिजो राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेललाई भेटेर व्यवसायीका समस्या समाधान गर्ने गरी नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले देशले 7% आर्थिक वृद्धि दर हासिल गर्न 20% भन्दा बढ़ी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ। व्यवसायहरूको कुरा सुनेपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान व्यवस्थाले व्यवसायमा त्रास सृजना गरेको व्यवसायहरूको भनाइ छ। साथै बैंक पिच्छे फरक र झन्झटिलो गरेको रहेको केवाईसी प्रक्रियालाई अन्त्य गरी एकीकृत डिजिटल प्रणाली लागू गर्न आग्रह गरिएको छ। त्यसै गरी बैंकको किस्ता र ब्याज तिर्न नसकेका उद्यमीलाई तत्काल कालो सूचीमा राख्नको सट्टा व्यवसायको प्रकृति हेरी पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिनुपर्ने चेम्बरको माग छ। नेपाल प्रहरीले गैर कानूनी रूपमा नेपालमा बसोबास गरेका 24 बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयंभूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 15 डल्लू र सीता पाइला क्षेत्रमा गैर कानूनी रूपमा बसोबास गर्दै आएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय पत्र खोल्ने कागजात पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसाले गैर कानूनी रूपमा नेपाल बस्दै आएका उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। अब विदेशको खबर। भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा 2 शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो 7.2 म्याग्नेच्यूट र झण्डै 39 सेकेण्डपछि 7.5 म्याग्नेच्यूटका शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु क्यारेबियन तटीय शहर मोरन नजिक रहेको र यो काराकासबाट झण्डै 168 किलोमिटर पश्चिममा पर्छ। भूकम्पका कारण राजधानीका धेरै भवन, आवासीय संरचना र पर्खालहरू भत्किएका छन् भने सड़कमा धूलो र भग्नावशेष फैलिएको खबरमा उल्लेख छ। भूकम्प स्थानीय समय अनुसार बेलुकी 6:04 गएको हो। राष्ट्रिय विदा भएकाले धेरै नागरिक घरमै रहेका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसको पूर्ण विवरण भने आउन सकेको छैन। भूकम्पपछि हजारौं मानिस तथा कार्यालयबाट बाहिर निस्किएर सड़क र खुला ठाउँमा रात बिताउन बाध्य भएका छन्। ग्यास चुहावट र थप संरचनागत क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा ग्यास समेत बन्द भएको खबरमा उल्लेख छ।

अब खेल ख यस्तै खेलकै अर्को प्रसंगमा भर्खरै सम्पन्न खेलमा विश्वकपका लगातार तीन खेलमा जीत निकाल्दै मेक्सिको समूह एकको विजेता बनेको छ। तेस्रो खेलमा चेक रिपब्लिकलाई 3-0 पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो। मेक्सिकोका लागि माटियो चाभेजले खेलको 98 मिनटमा गोल गरेका थिए। यस्तै 61 मिनटमा जुनियो क्यूनाजले गोल गरेका छन्। इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै नतिजा 3-0 स्थितिमा ल्याएका छन्। यता अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। दोस्रो हाफमा थेपोलो मोसेनकोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्याएका छन्। समूह तालिकामा 4 अंक बटुल्दै उसले पहिलो पटक नकआउट चरणमा प्रवेश सुनिश्चित गरेको छ। यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेक रिपब्लिकसँगको खेल बराबरी गरेको थियो। दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा 4 अंक जोड़ेको छ। दक्षिण कोरियाले एक खेलमा मात्र जित हात पार्दा उसले 3 अंक बटुलेको हो। अर्को चरण जानका लागि दक्षिण कोरियाले कुर्नुपर्ने भएको छ। एक खेल बराबरी खेलेको चेक रिपब्लिक मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा 900 पदका लागि मतदान चल्दै व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिहरूको असन्तुष्टि। धेरै पालिकाहरूको समयमै बजेट आयो, केही पालिकाहरूको बाँकी बजेट ल्याएका पालिकाहरूको प्राथमिकता पूर्वाधार प्रविधि र सुशासन। मध्य र पूर्व भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी। मधेस प्रदेशमा आँप खेती गर्ने जमीनको क्षेत्रफल बढे पनि उत्पादन घट्यो। भेनेजुएलामा शक्तिशाली भूकम्प, धनजनको ठूलो क्षति भएको आशंका। र फिफाद्वारा एन्फालाई निलम्बन, मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViNet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViNet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: ViNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-0711 र 98-10-87-3180
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
12: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
9: खुसीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र ₹10 र ₹20 उपलब्ध
14: हर घरमा हिन्दी के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
15: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
18: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भो बोलादै, के गुनगुनाइरहेको?
18: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ।

0: सर दिनुहोस्।
1: मेरी आमै घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
2: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ सार चिसौ अचना सासु चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ,
3: प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558723894 9478714894।
5: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
6: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306627 र 9825227062।
5: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
7: खुशीको खबर,
8: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
9: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: किसानहरूका लागि खुशीको खबर,
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857823971।
12: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
13: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ?
14: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिस।

0: मा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौ।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा
1: स्वास्थ्यमा समस्या छ। जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
1: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
1: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
1: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
4: दन्त परीक्षण तथा परामर्श सेवा,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत निकाल्ने,
4: दाँत भर्ने,
3: दाँतको जरादेखि उपचार गर्ने,
4: कृत्रिम दाँत लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
4: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
3: दाँतको कस्मेटिक उपचार,
4: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
7: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
2: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू:
11: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
9: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
13: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
14: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कोही गए सन्च हुन्न भने
13: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
10: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई सेतो र चम्किलो बनाउने।
10: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
18: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
18: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
20: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
22: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
22: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
24: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
18: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचोर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
25: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578215524 र 98578225915। तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
18: सृजना नर्सरी एन्ड एग्रोफार्म।
25: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
18: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
25: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
18: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा दाङ।
25: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 98578201178 र 98134411448।
18: सृजना नर्सरी एन्ड एग्रोफार्म।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ
7: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू
8: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088864071

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा, बीएनसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुन गैस हुन्छ भन्नु भने।
20: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू,
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
24: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
25: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
24: ViaNet
17: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
0: हाम्रा सेवाहरू
1: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रारी गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107183।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
26: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
27: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9792965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
3: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
4: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828-0141-29।
1: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
5: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
6: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
7: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
7: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
6: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
7: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
8: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्ग लाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्ग लाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
9: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
10: के भयो बोलादै के गुनगुनाइरहेको?
9: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
10: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
9: यति सजिलै?
10: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
11: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
12: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
13: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
14: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
13: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
14: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
15: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
16: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
15: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
16: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
14: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857723894, 9847814894।
6: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
18: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847830627 र 9825227262।
6: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक, तुलसीपुर दाङ।
19: खुशीको खबर,
20: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
14: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: किसानहरूका लागि खुशीको खबर,
22: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिक्प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
22: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउ है।
3: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
23: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
3: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
3: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
22: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
22: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915। तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
0: सृजना नर्सरी एन्ड एग्रोफार्म।
22: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
0: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
22: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा दाङ।
22: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-578-20-178 र 98-134-11-448।
0: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवन।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊ
2: खुशीको खबर
3: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तरतर्फ मोबाइल नम्बर 986079194 र 9822816576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
5: किसानहरूका लागि खुसीको खबर
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
8: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
9: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ
11: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ
12: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू
13: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808064071

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन, दाङ। मोबाइल नम्बर 9858725188 र 9848740188।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू,
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
13: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856638443 र 9810857772।
15: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
16: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
15: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
18: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
17: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
19: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
20: तपाईँ सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश अर्डर किन्न 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
6: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5220-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
7: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97-492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
10: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारो रोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो फलले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
12: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है
13: ला बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
15: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
16: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
15: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
17: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
18: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
19: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
18: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
19: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
18: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
19: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
20: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
21: के भो बोलादै के गुनगुनाइरहेको?
20: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
21: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
20: यति सजिलै?
21: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
22: मेरी आमोइनी घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पातामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
24: हामी कहाँ साल, चिसो, अजना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
25: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
18: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
19: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9847830627 र 9825227662।
18: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर दाङ।
26: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
27: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
26: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
28: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
29: किन त्रिगरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
0: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
1: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
0: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
1: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
27: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
26: सृजना नर्सरी एन्ड एग्रोफार्म।
27: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
26: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
27: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
26: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
27: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578720178 र 98134411448।
26: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत। स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
27: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
26: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578720756।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
27: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ। फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
2: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश। बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनमा मतदान चल्दै आजै पदाधिकारी चयन प्रक्रिया शुरू हुने। बाढ़ी पहिरोले शंकरसभामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति, अवरूद्ध बेनी जोमसम सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनचाँदीको भाव घट्यो, सुन तोलाको 2,78,300 रूपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा, अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि, 700 घाइते। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समिति चयनका लागि मतदान चलिरहेको छ। गैरातीदेखि शुरू भएको पहिलो चरणको मतदानमा बिहान 10 बजेसम्म 2,300 भन्दा बढ़ी मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा झण्डै 4,000 प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो। पहिलो चरणमा पार्टी सभापति सहित 900 केन्द्रीय सदस्य समिति चयनका लागि मतदान भइरहेको छ। केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ी उम्मेद्वार चुनावी प्रतिस्पर्धा रहेका छन्, जसका कारण मतदान प्रक्रिया अपेक्षाकृत रूपमा लामो भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रमुख भुवन केसीका अनुसार मतदान सकिएको झण्डै 2 घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने तयारी छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरू हुनेछ। बाढ़ीका कारण शंकरसभाको मकालु गाउँपालिकामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। गएको सोमबार अविरल वर्षासँगै आएको बाढ़ीले मकालु 2 निर्माणाधीन 45 मेगावाटको कसुवा खोला जलविद्युत आयोजनाको ड्याम साइटमा बाढ़ी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। बाढ़ीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सर, क्रसिङ पम्प मेसिन, 60 टन रड, 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताउनुभयो। यस्तै इसुवा हाइड्रो पावरलाई पनि क्षति पुगाएको छ। सातांगदेखि ड्याम साइड जाने मोटर बाटोको झण्डै 2 किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएको छ। पहिरोले मकालु गाउँपालिका 1 2 घर जोखिममा पनि परेका छन्। पहिरोले मकालु 1 मयुमका आङटेम्बा शेर्पा र सानो शेर्पाका घर जोखिममा परेका प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। सड़कमा थुप्रिएको ढुंगा पन्चाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसम सड़कमा 12 घण्टापछि गाड़ी सञ्चालन भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ मैभिरमा गए राती विद्युतीय गाड़ीमाथि ढुंगा खसेर च्यापिँदा मुस्ताङमा रहेको कोर्ला नाकाबाट विद्युतीय गाड़ी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगंज महानगरपालिका 23 सोहिल मियाको ज्यान जानका साथै सड़क अवरूद्ध बनेको थियो। बेनी जोमसम कोर्ला सड़क आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरचनले सड़क विभागका उपकरण परिचालन गरेर सड़कमा थुप्रिएको ढुंगा पन्चाएर आज बिहानैदेखि गाड़ी आउजाउत शुरू भएको जानकारी दिनुभयो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती ठाउँहरूमा केही दिनदेखि तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी उस्तै छ। आज र भोलि पनि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदको आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोला नाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम, आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ। लगातार घटिरहेको सुनसादीको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव 3,600 रूपियाँले घटेको थियो। गएको सोमबारदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव पनि 250 रूपियाँले घटेको छ। चाँदीको भाव आज 250 रूपियाँले घटेर तोलाको 4,235 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी विकास कोषका 12 पदमा 700 भन्दा बढ़ी आवेदन, वन जलवायु वार्तामा नेपालको पर्वतीय मुद्दा प्राथमिकतामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा मतदान चल्दै बाढ़ीले निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन मागिएपछि 12 पदमा 700 भन्दा बढ़ी आवेदन परेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक खुल्ला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा असाधारण चासो देखिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सदस्य सचिव पदका लागि सबैभन्दा बढ़ी 209 जनाले आवेदन दिएका छन्। जर्मनीको बोनमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा नेपालले उठाएको पर्वतीय पारिस्थितिकीय प्रणाली माउन्टेन इकोसिस्टमको मुद्दाले प्राथमिकता पाएको छ। नेपालले हिमाल र हिमनदी संरक्षणलाई जलवायु अनुकूलका महत्वपूर्ण सूचकका रूपमा समावेश गर्न जोड़ दिएको थियो। यद्यपि जलवायु वित्त वृद्धि, अनुकूलन कोष विस्तार तथा विश्वव्यापी अनुकूलन लक्ष्यका सूचकहरूमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि निर्णय आउँदो कोप 31 सम्मेलनका लागि सारिएको छ। अब विदेशको खबर, भेनेजुएलामा हिजो बेलुकी लगातार आएका 7.2 र 7.5 म्याग्नेच्युडका शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण राजधानी काराका सहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने अहिलेसम्म कम्तीमा 32 जनाको ज्यान गएको पुष्टि भएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको छ। उहाँले भूकम्पपछि 20 पराकम्प रेकर्ड भएको बताउँदै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण ठूलो धनजनको क्षति भएको हुन सक्ने आकलन गरेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलमा मेक्सिको लगातार तेस्रो जीतसहित समूह एकको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै 4 अंकसहित इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यस्तै अर्को खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको छ भने मोरक्कोले हैटीलाई 4-2 पराजित गरेको छ। यस्तै स्विजरल्याण्डले क्यानाडामाथि 2-1 जित निकाल्दा बोस्नियाले कतारलाई 3-1 हराएको छ। विश्वकपमा भोलि बिहान पाउने 2 समूह ईको काराकाउ र आइवरी कोस्ट तथा इक्वेडर र जर्मनीले खेल्दैछन्। यस्तै बिहान पाउने 5 समूह एफका ट्युनिसिया र नेदरल्याण्ड तथा जापान र स्वीडेनले खेल्दैछन् भने बिहान पाउने 8 टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलियाले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपा महाधिवेशनमा मतदान चल्दै आजै पदाधिकारी चयन प्रक्रिया शुरू हुने। बाढ़ी पहिरोले निर्माणाधीन कछुवा खोला हाइड्रो पावरमा क्षति, अवरूद्ध बेनी जमसम सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनचाँदीको भाव घट्यो, सुन तोलाको 2,78,300 रूपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा, अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि, 700 भन्दा बढ़ी घाइते। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
7: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नआउने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98-228-041-29।
2: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ।
12: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
13: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
14: के भो बोलादै, के गुनगुनाइरहेको?
13: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
13: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
20: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल सिस्टौ असना सालको चौक झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
18: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमराजोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9478814894।
9: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
10: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सिसिटिभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9478830627 र 9825227662।
9: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर दाङ।
0: खुशीको खबर।
10: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822186576।
4: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
22: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: ഇഷ്ടപ്പെട്ട പക്ഷിന്റെ ഇഞ്ച ചെറിയ പൊർക്കത്തിൽ ഏറ്റവും തിന്നുകാറ്റ്
1: किसानहरुका लागि खुशीको खबर
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
8: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
9: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू?
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृतिमूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङराज पस्का जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। लुम्बिनी प्रदेशमा बजेटमाथिको छलफल अन्यलमा, लगातार प्रदेश सभा बैठक सर्दै तरिगाउँ विमानस्थल विस्तारका लागि 25 करोड बजेट विनियोजन भएपछि दाङवासीमा नयाँ आशा।
1: राजसभा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान सकियो, अब पदाधिकारी चयन प्रक्रिया शुरू। राष्ट्रपति पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण।
0: र विदेश खबरमा, भेनेजुएलामा शक्तिशाली भूकम्पमा 164 जनाको ज्यान गयो, करिब 1000 घाइते। खेल खबरमा, विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नक आउट चरणमा प्रवेश।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरिएको बजेटमाथिको छलफल अझै पनि शुरू हुन सकेको छैन। सोमबारदेखि लगातार स्थगित हुँदै आएको प्रदेशसभा बैठक आज पनि सञ्चालन हुन नसकेपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षका लागि 37 अर्ब 38 करोड 45 लाख रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको थियो, तर बजेट निर्माणका क्रममा सांसदका योजना कटौती गरिएको भन्दै प्रतिपक्षसँगै सत्तापक्षकै केही सांसदले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफल प्रभावित बनेको हो। बजेटमाथि सैद्धान्तिक छलफलका लागि गत सोमबार बैठक आह्वान गरिएको थियो, तर प्रदेशसभा सदस्यहरूले बजेटमाथि सँग सम्बन्धित रातो किताब र वार्षिक कार्यक्रम समयमै उपलब्ध नगराएको र बजेट अध्ययन गर्न पर्याप्त समय नपाएको भन्दै बैठक स्थगनको माग गरेका थिए। त्यसपछि बैठक मंगलबारका लागि सारिएको थियो। मंगलबार दिउँसो 1 बजे बसेको प्रदेशसभा बैठकको 8 अधिवेशन अन्तर्गतको 10 बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। उहाँले प्रदेश संचित कोषबाट खर्च र विनियोजन गर्ने सम्बन्धी विनियोजन विधेयक समेत सभामा पेश गर्नुभएको थियो। मंगलबार प्रस्तुत गरिएको विनियोजन विधेयकमाथि बुधबारदेखि छलफल गर्ने कार्यसूची तय गरिएको थियो, तर सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै अधिकांश प्रदेश सभा सदस्यहरूले आपत्ति जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो। आज सदन सञ्चालनको वातावरण नबनेपछि प्रदेश सभामुख तुलाराम घरती मगरले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको हो। बजेटप्रति सत्तापक्षभित्रै असन्तुष्टि देखिएपछि लुम्बिनी प्रदेश सरकारमाथि नै सांसदहरूको दबाव बढ़ेको छ। बजेट संशोधन वा सहमतिका लागि दलहरू बीच छलफल जारी रहेकाले विनियोजन विधेयकमाथिको छलफल कहिले शुरू हुने भन्ने अझै टुंगो लागेको छैन। लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफल लगातार प्रभावित हुनुको मुख्य कारण सत्ता गठबन्धनभित्रै देखिएको असन्तुष्टि रहेको छ। बजेटमा आफ्ना निर्वाचन क्षेत्रका योजना समावेश नगरिएको भन्दै सत्तापक्षका केही सांसदहरू नै विरोधमा उत्रिएपछि प्रदेशसभा बैठक नियमित रूपमा सञ्चालन हुन नसकेको हो। मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले बजेट निर्माण अघि प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई 4 करोड़ रूपियाँ र समानुपातिक सांसदलाई 2 करोड़ रूपियाँसम्मको योजना सिफारिश गर्न सिलिङ उपलब्ध गराएको थियो। तर सांसदहरूले सिफारिश गरेका धेरै योजना अन्तिम बजेटमा समावेश नगरिएको गुनासो गरेका छन्। विशेष गरी भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत योजनाहरू ठूलो संख्यामा कटौती भएको सांसदहरूको आरोप छ। वर्तमान सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाका अनुसार 3,80,00,000 रूपियाँ बराबरका योजना समेत बजेटमा परेका छैनन्। यसै गरी यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र कांग्रेसका असन्तुष्ट सांसद र एमालेभित्र मन्त्री बन्न नपाएका तथा मन्त्री परिषद पुनर्गठनका क्रममा बाहिरिएका केही पूर्व मन्त्रीहरू समेत बजेटको विपक्षमा उभिएका छन्। बजेट पारित हुन नदिने रणनीतिका साथ विभिन्न समूह सक्रिय रहेकाले बजेट प्रदेशसभा बैठक नियमित रूपमा सञ्चालन हुन नसकेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ। बुधबार मुख्यमन्त्री आचार्य सहित योजना छूट भएका प्रदेश सभा सदस्यहरू अर्थमन्त्री धनेन्द्र कार्की पूर्वाधार विकास मन्त्री रत्न खत्री र कांग्रेस एमालेका प्रमुख सचेतक र सचेतकसँग सामूहिक छलफल भएको थियो तर निष्कर्षमा पुग्न नसकेपछि आज बिहिबारका लागि सचिव सहित बैठक बस्ने सहमति भएको थियो। आज पनि सत्ता र विपक्ष दलका केही सांसदहरूसँग अर्थमन्त्री धनेन्द्र कार्की भौतिक पूर्वाधार मन्त्री रत्न खत्री र सचिवहरूसँग एक चरण बैठक बसे पनि निष्कर्ष विनय टुंगिएको बैठकमा सहभागी नेकपाका सांसद नरमाया ढकालले बताउनु भएको छ। कांग्रेस सांसद भुवनेश्वर चौधरीले पनि आज छलफल मौखिक भएको तर टुंगो नलागेको बताउनु भएको छ।
1: दाङको ऐतिहासिक टरीगाउँ विमानस्थलको स्तर वृद्धिका लागि संघीय सरकारले आर्थिक वर्ष 2084-85 25 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार उक्त रकम धाउनमार्ग विस्तार र पूर्वाधार सुधारमा खर्च गरिने भएको हो। हाल करिब 750 मिटर रहेको धाउनमार्गलाई 2500 मिटर पुर्याउने लक्ष्य राखिएको छ। विस्तार सम्पन्न भएपछि 72 सेट क्षमतासम्मका जहाज सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। अहिले भने विमानस्थलमा 19 सिटे ट्विन अटर विमानबाट सीमित उडान हुँदै आएको छ। विमानस्थल विस्तार भएपछि दाङ तथा मध्यपश्चिम क्षेत्रका यात्रुलाई नेपालगंज वा भैरुवा पुग्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ। 2011 सालमा स्थापना भएको टरीगाउँ विमानस्थल देशका पुराना विमानस्थल मध्येको एक भए पनि वर्षौंदेखि अपेक्षित विकासबाट वञ्चित रहँदै आएको थियो। यसअघि बजेट विनियोजनबारे विभिन्न आशंका रहे पनि मन्त्रालयले 25 करोड़ रूपियाँ सुनिश्चित गरेको पुष्टि गरेपछि स्थानीयमा उत्साह समेत बढ़ेको छ। सांसद कमल सुवेदीले विमानस्थल विस्तारले दाङको आर्थिक सामाजिक तथा पर्यटन विकासमा नयाँ सम्भावना सृजना गर्ने पनि बताउनु भएको छ। दशकौंदेखि चर्चामा मात्रै सीमित रहेको टरीगाउँ विमानस्थल विस्तार योजना यसपटक बजेट सहित अघि बढ़ेकाले दाङवासीले अब यसको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा गरेका छन्।
0: दाङ जिल्लामा रहेका 7 वटा गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि नयाँ बजेट प्रस्ताव गरेका छन्। स्थानीय तहहरूले असार 10 गते भित्र नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनका लागि बजेट नगर तथा गाउँसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बुधबार जिल्लाका 7 वटा गाउँपालिकाले बजेट पेश गरेका हुन्। दाङ जिल्लाभर 2 वटा उपमहानगरपालिका, 1 वटा नगरपालिका र 7 वटा गाउँपालिका रहेका छन्। 7 गाउँपालिकाले कुल 4,35,64,00,000 बजेट सभामा पेश गरेका छन्। जस अनुसार दाङको राप्ती गाउँपालिकाले 75,04,96,000, राजपुर गाउँपालिकाले 61,01,90,000, कडवा गाउँपालिकाले 82,64,000, बंगलाचुट गाउँपालिकाले 62,81,33,000, दंगेश्वर गाउँपालिकाले 46,45,48,000, बबई गाउँपालिकाले 56,04,43,000 र शान्तिनगर गाउँपालिकाले 52,25,47,000 बराबरको अनुमानित बजेट गाउँसभामा पेश गरेका छन्। दंगेश्वरण गाउँपालिकाले भने बुधबार नै बजेट पारित गरेको छ। यसअघि घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकाले समेत बजेट ल्याइसकेका छन्।
1: यसैबीच सल्यानका 9 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि 5,88,71,64,788 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 10 स्थानीय तहमध्ये कालीमाटी गाउँपालिकाले भने गाउँसभा स्थगित भएपछि बजेट प्रस्तुत गर्न सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार अषाढ 10 गते भित्र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सभामा पेश गर्नुपर्ने व्यवस्था भएकाले स्थानीय तहहरूले गाउँसभा तथा नगरसभा मार्फत बजेट प्रस्तुत गरेका हुन्। सार्वजनिक बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। जिल्ला मध्ये सबैभन्दा ठूलो बजेट शारदा नगरपालिकाले ल्याएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,513 रूपियाँको बजेट सार्वजनिक गरेको हो।
0: यसैबीच रूकुम पश्चिमका 6 वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन्। 3 वटा नगरपालिका र 3 वटा गाउँपालिका रहेको रूकुम पश्चिममा जम्मा 3,62,71,76,940 रूपियाँको बजेट ल्याइएको हो। 904 रूपियाँको बजेट ल्याइएको हो। जिल्लाको मुसीकोट नगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको छ। नगर उपप्रमुख विमल कुमार पुनले 73,73,23,848 रूपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ। आरबीस्कोट नगरपालिकाले जम्मा 71,37,47,000 बजेट ल्याएको छ भने चौरजहारी नगरपालिकाले 57,23,82,000 रूपियाँको बजेट ल्याएको छ। जिल्लाको सानीभेरी गाउँपालिकाले 55,08,24,000, त्रिवेणी गाउँपालिकाले 54,94,39,956 र बाफीकोट गाउँपालिकाले 50,34,59,600 रूपियाँको बजेट सार्वजनिक गरेको छ।
1: नार्का अन्तर्गतको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले यस वर्ष अदुवा तथा हलेदो खेतीको प्रविधि प्रवर्धन अभियान सम्पन्न गरेको छ। किसानको आय आर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको नगदे बाली अदुवा र बेसारको प्रविधि प्रवर्धनका लागि देशका 30 भन्दा बढ़ी जिल्लामा प्राविधिक अभिमुखीकरण गरिएको हो। अनुसन्धान कार्यक्रमले हालै सल्यानको त्रिवेणी गाउँपालिका एक साली बाङमा बेसार उत्पादक कृषक समूह गठन गरेको छ। नेत्र प्रकाश पुन अध्यक्ष, पूर्णिमा बुढाथोकी सचिव, अमृता रोका कोषाध्यक्ष रहेको 9 सदस्यीय समूह गठन गरिएको अनुसन्धान कार्यक्रमका प्राविधिक सहायक टेक बहादुर खड्गाले जानकारी दिनुभएको छ। यसै क्रममा हालै रोल्पाको त्रिवेणी गाउँपालिका 5 जुङ्गारमा पनि अदुवा बाली विशेष कृषक दिवस सम्पन्न समेत भइसकेको छ। देशभरका विभिन्न जिल्लामा 1,500 भन्दा बढ़ी किसानलाई अदुवा तथा बेसार खेती सम्बन्धी प्राविधिक अभिमुखीकरण समेत गरिसकिएको छ।
0: कुमारी बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दाङको दंगीशरण गाउँपालिका 1 स्थित आधारभूत विद्यालय बाँकी बेटारपुरका विद्यार्थीहरूलाई पोशाक तथा झोला वितरण गरेको छ। बैंकको लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा कुमारी बैंक शाखा कार्यालय दंगीशरणको समन्वयमा आज आयोजित कार्यक्रममा 60 जना विद्यार्थीहरूलाई पोशाक र झोला वितरण गरिएको हो। शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरिएको सहयोगले विद्यार्थीहरूको मनोबल बढ़ाउनुका साथै पठन पाठनमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ। उहाँले कुमारी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ। गाउँपालिका उपाध्यक्ष पिमा ओली खड्गाले बैंक तथा वित्तीय संस्थाहरूले नाफामुखी गतिविधि सँगसँगै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। यसै गरी दंगीशरण 1 का वडा अध्यक्ष रमेश भण्डारीले वितरण गरिएका पोशाक र झोलाले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप उत्साह र सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। कुमारी बैंक लुम्बिनी प्रदेशका प्रमुख सुदन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी बैंक शाखा कार्यालय दंगीशरणका प्रमुख एकराज केसीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायको विकास र शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो। विद्यालयका शिक्षक प्रेम विष्टको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण दंगीसरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गर्नुभएको थियो। कुमारी बैंकले वित्तीय सेवा प्रवाह सँगसँगै शिक्षा स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढ़ाउनुका साथै समुदायसँग बैंकको सम्बन्ध अझ सुदृढ़ बनाउने विश्वास गरिएको छ।
1: तपाईँ अहिले बेलुकी 6 बजेको प्रकृतिमूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त गइसन्छ भन्नु भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रंग भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: लोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: खुशीको खबर: तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर:
1: राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ। पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको हो। महाधिवेशन अन्तर्गत गए राती 12 बजेदेखि मतदान शुरू भएको थियो। केन्द्रीय सदस्य पदको निर्वाचनमा 379 जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए। निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य मतदान सम्पन्न भएसँगै अब पदाधिकारी चयनको निर्वाचन प्रक्रिया शुरू हुने भएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम बिहिबार सो विधेयक प्रमाणीकरण गर्नुभएको हो। कार्यालयले बिहिबार विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो। संघीय संसदका दुवै सदनबाट पारित भएर आएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुने संवैधानिक व्यवस्था रहेको छ।
1: सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रिया बारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको पनि बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि आज नै विद्यार्थीहरूले काठमाण्डुको माइती घरमा पनि प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको आरोप छ।
0: मनसून जन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरी सशस्त्र प्रहरी बल नेपालले देशैभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण र प्रभावकारी उद्धारका लागि 21,690 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिएर तयारी अवस्थामा राखिएको सशस्त्रका महानिरीक्षक नारायण दत्त पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार विपद प्रति कार्यकै लागि 8,180 जना कर्मचारी 24 घण्टा स्ट्याण्ड बाई रहने व्यवस्था मिलाइएको छ। साथै प्रदेशका 54 ठाउँमा अस्थायी मनसून प्रति कार्य बेस तथा 16 अति जोखिमयुक्त ठाउँमा थाई बेस स्थापना गरिएको छ। 134 जना गोताखोर 82 ऱ्यापिड ऱ्याफ्टिङ बोट र 53 मोटरबोट तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएको बताइएको छ।
1: मूल खबरमा अब विदेश खबर। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ। भूकम्पका कारण राजधानी काराकासमा गगनचुम्बी भवन भत्किँदा कम्तीमा 164 जनाको ज्यान गएको छ भने झण्डै 1,000 व्यक्ति घाइते भएका छन्। विपदका कारण देशमा ठूलो संकट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा संकटकाल घोषणा गर्नुभएको छ। उहाँका अनुसार भूकम्पबाट ठूलो भौतिक क्षति पुगेका कारण काराकास स्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। बुधबार साँझ गएका 7.2 र 7.5 म्याग्नेच्युडका दुई भूकम्प भेनेजुएलामा एक शताब्दी भन्दा बढ़ी समय यताकै सबैभन्दा ठूलो र शक्तिशाली भएको पनि बताइएको छ।
0: र मूल खबरको अन्तमा खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत समूह सीको खेलमा ब्राजिलले स्कटल्याण्ड विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै नक आउट चरणमा पुगेको छ। केही बेर अघि सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको हो। अमेरिकाको मियामी स्टेडियममा खेलको 7 मिनटमै भिन्सिएस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा उहाँले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई 2-0 बलियो अवस्थामा पुर्याउनुभयो। दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाव कायमै राखेको थियो। खेलको 60 मिनटमा म्याथिएस क्युनाले गोल गर्दै टोलीको अग्रता दिलाउनु भएको थियो। खेलको 77 मिनटमा ब्राजिलले प्रवेश गरे पनि गोल भने गर्न सकेको थिएन। पराजित भएसँगै स्कटल्याण्ड विश्वकपबाटै बाहिरिएको छ।
1: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: लुम्बिनी प्रदेशमा बजेटमाथिको छलफल अन्यलमा हुँदा लगातार बैठक सर्दै टोरीगाउँ विमानस्थल विस्तारका लागि 25 करोड़ रूपियाँ बजेट विनियोजन भएपछि दाङवासीमा नयाँ आशा।
1: रासोपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान सकियो। अब पदाधिकारी चयन प्रक्रिया शुरू। राष्ट्रपति पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2084 प्रमाणीकरण।
0: र विदेश खबरमा भेनेजुएलामा शक्तिशाली भूकम्पमा परि 164 जनाको ज्यान गयो, 1,000 घाइते। खेल खबरमा विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश।
1: हवस् त, बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विशीलाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छ। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन्

0: 35942।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दार। फोन 082-522-686 र 590-475।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
7: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
8: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण।

0: गरिन्छ।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848840188।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गए सन्च हुन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रन भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: खुसीको खबर:
12: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा,
14: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
13: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
14: थप जानकारीको लागि
13: नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ।
14: मोबाइल नम्बर 9680719194 र 9822856576।
11: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
16: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
17: तपाई सँगसँगै

0: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
0: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श।

0: बिरामी जाँचुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
4: ViaNet।
5: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
6: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
7: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578-2038।
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
1: खुसीको खबर,
9: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680-79194 र 98-22-81-56-76।
10: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
12: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
13: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू:
8: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
7: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
9: 10 बेड आइसीयू सेवा,
10: 10 बेड एनआईसीयू सेवा,
9: 10 बेड एसडीयू सेवा,
10: नर्मल डेलिभरी तथा सीएस सेवा,
9: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
11: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस त्यहाँबाट ल्याउँछ त?
12: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झाल ढोका चौकस यो डाको त कुनै नगरौ साह्रै गाह्रो पो छ त।
11: मेरी आमोई नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
13: हामी कहाँ साल चिसौ असना सालको चौका झाल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
14: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894 9848814894।
15: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
16: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
17: सृजना नर्सरी एन्ड एग्रो फार्म।
16: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
17: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
16: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
17: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
16: सञ्चालक सेवक राम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
18: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857222915।
19: हो त नि, कुन चाहिँ बदमासी आएको सरकारी छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
20: Let's go! बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नु पर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
20: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
21: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
20: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
21: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
22: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
23: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
22: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
24: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
25: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
26: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
27: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
26: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
28: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा

0: नाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
1: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रारी गोल लाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ भक्तपुरमा पनि बर्ड फ्लू पुष्टि 48,000 भन्दा बढ़ी कुखुरा नष्ट सुकुम्बासी आन्दोलन चर्किँदै विकल्प नदिए पुरानै बस्तीमा फर्किने सुकुम्बासीको चेतावनी प्राविधिक समस्याले रासपाको मतपरिणाम घोषणा ढिलाई कक्षा 12 को नतिजामा त्रुटि नभएको शिक्षा मन्त्रीको दावी यसभन्दा अगाडि पनि यस्तै हुने गरेको राष्ट्रिय परीक्षा बोर्डको दावी झुटो नागरिकता सिफारिश गरेको आरोपमा मोरङका वडा अध्यक्ष पक्राउ विपद व्यवस्थापनका लागि 1,68,000 स्वयंसेवक परिचालन सरकारी आश्वासनपछि चिया उद्योग पुनः सञ्चालनमा
2: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन हामीले केही चिजहरू राखेका छौँ उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभयो छ
1: भेनेजुएलामा लगातार गएको भूकम्पका कारण 164 जनाको मृत्यु फिफा विश्वकपमा आज राति समूह ईको दुईवटै खेल हुँदै
3: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: निकै तामझाम सहित नेपाललाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरेको करिब एक दशक बितिसकेको छ घोषणा गरे पनि शौचालयविहीन बस्तीहरू अझै धेरै छन् देशलाई खुल्ला दिशामुक्त घोषणा गर्नु सरसफाई र धारो नपुगेको क्षेत्रलाई पूर्ण सरसफाईयुक्त क्षेत्र घोषणा गर्नु नेपालको विसंगत विकास प्रवृत्तिको एउटा उदाहरण हो अब यस्ता विकासीय विसंगति र शासकहरूको गैर जिम्मेवारपूर्ण प्रवृत्तिको अन्त्यका लागि नागरिक सचेत हुनुपर्दछ अब खबर सन्तोषी रावलबाट
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सकिए पनि प्रवासतर्फको मतदान नजोडिँदा परिणाम घोषणा हुन सकेको छैन निर्वाचनमा अधिकांश मतगणना दिउँसो 1 बजेसम्म तयार भए पनि प्रवासबाट आएको मत अध्यावधि गर्न प्राविधिक समस्या देखिएपछि नतिजा रोकिएको रासपा निर्वाचन आयोगले जनाएको छ प्रवासका प्रतिनिधिहरूले घण्टी एप मार्फत मतदान गरेका थिए सोही मत समावेश गर्न ढिलाइ हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको हो समस्या समाधान गरी मत परिणाम छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ कक्षा 12 को परीक्षा फलमा त्रुटि भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ आज सामाजिक सञ्जाल मार्फत उहाँले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छुट्याइएर समयमै प्रकाशित गरेको स्पष्ट पार्नुभयो विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उनीहरूमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ उत्तर पुस्तिका परीक्षाङ्क र डेटा इन्ट्रीको थप अध्ययन गर्न मन्त्रालय र पाठ्य

0: कार्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो। कक्षा बाह्रको नतिजा र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले निष्पक्ष छानबिन, निशुल्क रिटोटलिङ, उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। विद्यार्थीहरूले नतिजा विवाद अंकको मात्र नभई हजारौं विद्यार्थीहरूको भविष्यसँग जोड़िएको विषय भएको बताएका छन्। माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले भने पनि कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यले सीआईएनसँग भन्नुभयो,
1: उहाँहरूको जस्तो अब के भनेका छन् भने जस्तो कुनै विद्यार्थीको कुन विषयमा केमा के भयो भन्ने कुरो समग्रतामा भन्दा पनि विद्यार्थीको रूपमा आउनु पर्यो व्यक्तिगत रूपमा। जीपीएमा नतिजामा शिक्षा विषय नगर्ने रिटोटलको प्रावधान छ, उत्तर पुस्तिका देखाउने पुनः परीक्षण गर्ने प्रावधान पनि छ बोर्डसँग। एउटा अर्को कसैको रिजल्टहरू स्थगित भएको छ, नतिजा नमिल्दो आएको छ, कसैको चाहिँ सिमा लगरहरू बिग्रेको कारणले, रजिस्ट्रेसन नम्बर बिग्रेको कारणले, रिटर्न फर्स बिग्रेको कारणले, त्यस्तो भएको छ भने निवेदन दिँदाखेरि उतैखेरि समाधान भइहाल्छ। समग्रता भन्दा नि मेरो कुनै विद्यालयको भने मेरो विद्यालयको यस्तो भयो यो विद्यार्थीको भनेर आउनु पर्यो, विद्यार्थीले पनि मेरो यस्तो हो भनेर आउनु पर्यो सोचिएर।
0: किर्तिपुर स्थित राधा स्वामी सस्तङ होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नभई जबरजस्ती हटाए पुरानी बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। होल्डिङ सेन्टर खाली गर्न असार 12 गतेसम्मको समय दिएपछि उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। सरकारले 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न दबाव दिएको आरोप लगाउँदै पीड़ितहरूले स्थायी समाधान लगत संकलन तथा सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन्। सीआईएनसँग कुरा गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी दलमर्दन कामी भन्नुहुन्छ,
2: 50 वर्षदेखि बस्दै आएको घर 24 घण्टामा सूचना जारी गरेर हाम्रो घर भत्काइदियो, अनि भत्काएर 15 दिनभित्रमा होल्डिङ सेन्टरमा चाहिँ राखेर व्यवस्थापन गर्छु भन्यो, 2 महिनासम्म गरेको छैन। अब फेरि हामीलाई चाहिँ अन्त लान खोजिरहेछ, यसको हामी घोर भर्सना गर्छौँ। भू स्वामित्व सहितको नहुन्जेलसम्म हामी होल्डिङ सेन्टर छोड्दैनौँ।
0: वर्षामा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले देशभर विपद स्वयंसेवक परिचालन गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नेत्र बहादुर कार्कीले स्वयंसेवकले विपदको सूचना संकलन र प्रतिकारी योजनामा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिनुभयो। बाढ़ी र डुबानको जोखिमलाई ध्यानमा राख्दै तराईका विभिन्न क्षेत्रमा स्थायी तथा स्थायी विपद प्रतिकार्य बेस स्थापना गरिएको समेत उहाँले बताउनुभयो।
3: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ, होइन? स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ। उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय चाहिँ समुदायकै मान्छेहरू हुनुहुन्छ। उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ। त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ।
0: झापा र इलामका बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजदेखि पुनः संचालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले चिया निर्यातसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेपछि बन्दका कार्यक्रम स्थगित गर्दै उद्योग खोल्ने निर्णय गरेको जनाएको छ। भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध भएपछि उद्योगहरू बन्द गरिएका थिए। संघले किसान मजदूर र चिया व्यवसायीको हितलाई ध्यानमा राख्दै सरकारको पहललाई सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनमा ल्याइएको सीआईएनसँग कुरा गर्दै संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो,
4: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ, होइन? हामीले केही चिजहरू राखेछौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएछ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
5: यसमा केही बुधाहरूमा सहमति भएको छ?
4: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ, होइन? हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ हजुर।
0: झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका पाँचका वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले झुटो विवरणलाई आधार बनाएर नागरिकताका लागि सिफारिश गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कार्यवाहीका लागि दुवैजनालाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ। भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 48,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिकामा 38,795 र सुरै विनायक नगरपालिकामा 9,378 कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू फैलिएको पुष्टि भएका फार्महरूमा कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरिएको कार्यालयले जनाएको छ। योसँगै पछिल्लो दुई महिनामा नेपालका 11 जिल्लामा 82 स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। यसबारे थप कुराकानी एकैछिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। भेनेजुएलामा लगातार आइएको दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 164 पुगेको छ। भत्किएका भवनहरूमा फँसेका मानिसहरूको खोजी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको क्रमशः 7.2 र 7.5 म्याग्निच्युडका गएका थिए। दुवै कम्पन करिब एक मिनटको अन्तरमा आएका थिए। दोस्रो भूकम्प सन् 1900 यताकै भेनेजुएलामा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक भएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र रूपमा रहेको जानकारी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पौने 2 बजे समूह ई को दुईवटा खेल हुँदैछ। अमेरिकामा हुने खेलमा कुरासाओ र आइकोरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। चार पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। विश्वकपमा भोलि बिहान 4:45 समूह एफ का दुईवटा खेल हुँदैछ। अमेरिकाको कुन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्।
5: पछिल्लो समय फैलिएको बर्ड फ्लूको संक्रमणले उपभोक्ता त्रसित।
6: पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बाट बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन।
5: मासु र अण्डाबाट बर्ड फ्लू नसर्ने विज्ञसँगको कुराकानीसँगै जनताको आशा अनुसार काम गर्न नसक्ने हो कि भन्ने सांसदको चिन्ता संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: गत 102 वर्षदेखि
8: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 9812-91-918।
7: किसानहरूका लागि खुशीको खबर।
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98573-23-971।
9: नयाँ युगको नयाँ आवाज। रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: बर्ड फ्लू को संक्रमण फैलिएको छ। यस्तो बेलामा मासु अण्डाबाट बर्ड फ्लू सर्छ कि सर्दैन भन्ने धेरैलाई जिज्ञासा रहेको छ। साथी सुशीला श्रेष्ठले पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गर्नुभएको छ।
6: पर्दैन, किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसरी नै खाँदैन, काँचो मासु खानु नै भएन। काँचो मासु खायो भने बर्ड फ्लू मात्रै होइन अरू विभिन्न रोगहरू लाग्छन्, ब्याक्टेरिया, भाइरस, फंगल रोगहरू लाग्छन्, मान्छेलाई अपच हुन्छ, फुड पोइजनिङ हुन्छ। तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन विश्वव्यापी रूपमा।
10: तर सर्छ भन्छ नि त।
6: हो, सर्छ, कसरी सर्छ भन्ने बुझ्नु जरुरी छ। काँचो जुन चाहिँ जसले काटकुट गर्छ, बर्ड फ्लू लागेकै कुखुराहरू काटकुट गर्ने, सधैँ काटकुट गर्ने मान्छे छ भने सधैँ एक्सपोज हुँदा हुँदा हुँदा हुँदा उसलाई कुनै टाइममा चाहिँ ऊ विक भइरहेको अवस्था भयो भने उसलाई सर्न सक्छ।
10: विक भन्नाले?
6: विक भने कमजोर, शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ। जसरी हामीलाई रुगाखोकी लाग्छ नि, धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो। तर प्राय चाहिँ पंक्षीबाट पंक्षी मात्रै सर्छ प्राय चाहिँ। तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभेन गाईमा सरेकोमा पनि उदाहरणहरू छ प्रशस्त। तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको, गाईहरूमा सरेको चाहिँ उदाहरण छैन। तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावर पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो,
10: क्षमता
6: चाहिँ छ त्यो हो। तर कस्तो अवस्था चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुराहरूको त्यो बुझ्नु नै जरुरी छ। किन मार्नु परेको त सर्दैन सर्दैन भने त किन मार्नु पर्यो त? थपकन पकाउने खाँदा भइहाल्दो रहेछ, यत्रो किन नाटक गर्नु पर्यो भन्ने जस्तो पनि लाग्छ मान्छेहरूलाई होइन। तर किन मार्नु परेको भनेपछि त बर्ड फ्लूको भाइरस जुन अहिले चलखेल गरिरहेछ र मान्छेको फ्लूको भाइरस, मान्छे नै लाग्छ नि फ्लू लाग्छ, रोगाखोकी लाग्छ, उसको भाइरस कन्टामिनेटेड देखिए, संक्रमण देखियो भने पुष्टि भयो भन्ने बित्तिकै त्यो फार्ममा 10,000 कुखुराहरू छन् भने पनि अरू स्वस्थ देखिन्छन् भने पनि हामी सबैलाई मारिहाल्छौँ। किनभने भित्रभित्र कसलाई सरेको छ हामीलाई थाहा हुँदैन। प्रत्येक 10,000 पंक्षी टेस्ट गर्दै हिँड्दै गर्नु भने अझै रोगहरू सर्न सक्छ, भाइरसले चलखेल गरेर चाहिँ तेस्रो भाइरस जन्माउने चान्सेस हुन्छ। त्यही भएर हामीले के गर्छौँ त पंक्षीमा भएको भाइरस पंक्षीमा निमित्त पार्नको लागि देख्ने बित्तिकै सोर्समा जति चाँडो हुन्छ उति चाँडै हामी नष्ट गर्नु परेको कारण त्यो हो।
10: भनेपछि अब बर्ड फ्लू संक्रमण फैलिरहेछ, कुखुराको मासु खानलाई डराइहाल्नु पर्ने?
6: डराइहाल्नु पर्दैन। किन पर्दैन भने किनभने रोगी कुखुरा मारेर गाडिहाल्छौँ हामीले, स्वस्थ कुखुरा मात्रै नमार्ने हो। अनि स्वस्थ कुखुराको मासु खान त किन डराउनु पर्यो?
10: तर पकाउने कुराले पनि फरक पार्छ भन्नुहुन्छ नि डाक्टरहरूले त। फेरि
6: पकाउनु त परि नै हाल्यो, काँचो त मासु कसैले खानु भएन, मजाले सिटी लगाएर खाने भयो, राम्ररी पकाउने भन्छ। कम्तीमा 72 डिग्री सेल्सियसमा पाएको भने भइहाल्यो, भाइरस मरिहाल्छ
10: भित्र। त्यो रातो रातो मासु देखिनु भयो
6: 72 डिग्री सेल्सियसमा पाक्नु पर्यो त्यति हो।
10: कति मिनट भन्ने हुन्छ?
6: अर्को कस्तो छ, बर्ड फ्लूको भाइरसले धेरै तातो सहन गर्न सक्दैन कि, बाहिर आएपछि, बाहिर वातावरणमा आइसकेपछि धेरै तातो उसले सहन गर्न सक्दैन। भनेपछि तपाईँले जब तेल तताउनुहुन्छ, तेल त धेरै नै तातो भइहाल्छ, राम्ररी उल्टाइपल्टा गएर कम्ती 15-20 मिनट तपाईँले पकाउनु भयो भने त्यो भाइरस त्यहाँ बच्ने चान्स चाहिँ एकदमै न्यून हुन्छ, त्यो भएर डराउनु पर्दैन।
5: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
11: भक्तपुरकी कुखुरा व्यवसायी सन्त माया तामाङले बर्ड फ्लू रोग फैलिराख्दा फर्मभित्र रहेका कुखुराहरूलाई कसरी बचाउने भनेर प्रश्न गर्नुभएको छ। उहाँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल।
12: बाहिरी मान्छेको प्रवेशहरू हुन नदिने, बाहिरी मान्छे मात्रै भनिन, मैले जंगली चराहरूको जुन चाहिँ कहिलेकाहीँ कागहरू आउने, कहिलेकाहीँ अरू चराहरू आउने, अब आउने नदिन त सक्नुहुन्न, आउने बित्तिकै तत्कालै त्यसलाई भगाइहाल्ने व्यवस्थापन गर्नु पर्छ। किन थोरै पनि संक्रमित सुरी भयो भने त्यसले ठूलो संख्यामा कुखुरालाई क्षति गराउन सक्छ। अर्को बाहिरबाट ल्याउने सामग्रीहरू चाहिँ वास्तवमा गाडीमा सर दिँदाखेरि चाहिँ एकदम धोएर मात्र धोई पखाली अथवा गाडीलाई राम्रोसँग निष्क्रमण गरेर मात्रै कुरेर छिराउनु पर्यो। भर्सक बाहिरका कुनै पनि सवारी साधन आफ्नो फार्ममा छिराउने त्यो कुरो गर्नु भएन, मेरै फार्ममा भनेर चाहिँ हेलटेकर गरेर कोही पनि नजानु होला, जाने कुरा पनि भएन भन्ने कुराहरू हो। र चाहिँ फार्मभित्र चाहिँ विशेष गरी चाहिँ समय समयमा औषधिहरू छर्किनेहरू कामहरू गर्नु पर्यो।
13: नमस्कार, म यता हरियाणपुर गढी गाउँपालिका सिन्धुली जिल्लाबाट बोलेको। हाम्रो यो बिजुली चाहिँ जब हाम्रो यो आकाश प्रकाश गर्जिन थालेपछि तपाईँको जुनै पनि बेलामा हामीले राम्रोसँग बत्ती बाल्न पाएको छैन, खास कुरो के हो हामीले पनि बुझ्न सकेको छैन। अब त्यो उतै कुनै सामानहरू बिग्रेको छ कि अब के भएको छ, यदि यो कुरो चाहिँ जान्न पाए हामी चाहिँ आभारी।
11: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ सिन्धुली विद्युत प्राधिकरणका सहायक इन्जिनियर लाल बहादुर मुक्तान।
14: झन्डै लाइन चाहिँ धेरै टाढो जंगल एरिया हो होइन, अनि हाम्रो चाहिँ धेरै टाढो छ कि लाइन चाहिँ, त्यो झन्डै 200-250 किलोमिटर टाढो लाइन छ हाम्रो कम्युनिकेट सर्भिसबाट चाहिँ सप्लाई छ त्यो एरियामा, अनि त्यो लाइनहरू चाहिँ बिग्रिरहेको छ क्या। अहिले बर्खामा चाहिँ कहिले बाँस झन्ने, कहिले रुख ढल्ने, कहिले पहिरो जाने, अस्ति चाहिँ 5-6 पोलै ढल्यो अस्ति रुख ढलेर, त्यो भएर अहिले चाहिँ त्यो बनिसकेको छ।
11: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौं।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जनतालाई बाढ़ेको आशा अनुसार काम गर्दाखेरि पूरा हुन्छ कि हुँदैन भन्नेमा सांसदहरू चिन्तित।
15: के भन्छ, पुराना केसहरू उब्जिरहेछन् त,
16: त्यो पनि तपाईँले गर्नुभयो नि, त्यो पनि उब्जेला।
15: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
5: गल्ती गरेको भए हातगडी लगाउन पनि तयार। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
18: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
19: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
19: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
20: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
21: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: मिसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मान्छे।
15: नमस्कार, धन्यवाद।
16: कस्तो लागिरहेछ, तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपटक पर्नुभयो, तर तपाईँले अवसर पाउनु भएन होइन। झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला, त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछि?
15: सर्वप्रथम त म यो पहिला नेभी तरुण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो।
16: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
15: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ, मेरो उमेर अनुसार मेरो ठिक हो,
16: ठिकै हो,
15: ठिकै हो।
16: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
15: हुटुटी थिएन मलाई।
16: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
15: मैले चुनावमा गरेका बाचा बिर्सिने त कुरै भएन। नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि कुरीति र कुसंस्कार हटाउनका लागि म नेभिसङबाट लागेको मान्छे हो।
16: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनुभयो तपाईँले, जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको।
15: अब यो यस्तो छ कुरो के भने, हामीले
16: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ।
15: होइन, यस्तो हो लिजप्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला,
16: गर्छौँ अवश्य पनि हामी। हुन्छ,
15: हाम्रो पहिलो एजेन्डा हो हिल्सा सिमिकोट मोटर बाटो, कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने, खतरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
16: अहिले पनि त्यो तपाईँले पटकपटक उठाउनु पर्यो,
15: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो, अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने, अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
16: हुम्लामा पुग्यो,
15: हुम्लामा हुम्ला सरुकामसम्म तपाईँको चाइनाको सिमाना हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ, तर त्यो बाटो स्तर उन्नति भएको छैन। र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ। त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेत खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ। हाम्रो त्यहाँ कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
16: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
15: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
16: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ? किनभने डाडु पनि त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा सरकारले गर्ने हो कि?
15: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
16: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो?
15: हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
16: कार्की नेतृत्वमा
15: कार्कीको नेतृत्वको पालामा बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि माथि खारपुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नुभयो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ, हिल्सासम्मकै एउटा बीच बाटो बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा, त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
16: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
15: पहिला गर्थे,
16: अहिले चाहिँ कसले गरिरहेको छ?
15: अहिले मेरो भाइहरूले।
16: यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ, गरिराख्नु भएको छ?
15: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
16: तपाईँहरूको काम भइरहेछ,
15: साना साना कामहरू भइरहेछ
16: हुम्ला जिल्लामै।
15: हुम्ला जिल्ला
16: यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु, यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
15: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन। काम गरेर त खानु पर्यो नि त, कि भरसार गर्नु पर्यो, कि मागेर हिँड्नु पर्यो। होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो, अनि त्यसपछि काम गरेर नखाने। अहिले यो विकृति आएको जेन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त।
16: अनि सांसद पनि हुने, अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी हुने हो कि दोष लगाउने ठाउँ बढी हो?
15: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त। अहिले
16: तपाईँको नाम पो देखिने त, अनि सहभागिता सम्मेलन त फेरि अनौपचारिक,
15: त्यो त यस्तो हजुर कामै गर्न नपाउने, माननीय भएपछि केही कामै गर्न नपाउने, केही गर्दै नगर्ने भन्ने त छैन नि।
16: त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
15: म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि। त्यसैले जनताले हिजोबाटको मूल्याङ्कन, मेरो प्रस्तुति के छ, यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नु भएको छ र चिनी पनि सक्नु भएको छ। मेरो व्यवहार गर्नुपर्ने, मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु। यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
16: पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो।
15: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब एक्रे यो के भन्छ पुराना पुराना केसहरू उब्जिरहेछन् त,
16: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला।
15: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
16: अनि संसदमा संसद सुरु भएको लामो समय त भएको छैन, कति पटक बोल्नुभयो अहिले प्रतिनिधि सभामा?
15: मैले अहिले अब
16: जमाजमी छ पटक हुम्लाकै विषय उठाउनुभयो कि?
15: मैले प्रायः हुम्लाकै विषय उठाउँछु।
16: छवटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो
15: अनुभव?
16: बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो, तर त्यसपछि के भयो थाहा छैन।
15: तत्काल समाधान हुने कुरो होइन, जस्तो हिल्का सिमीकोट मोटरबाटकै कुरो गरौँ, पिचको कुरो, स्तर उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
16: तपाईँहरू गइराख्नु भएको छ?
15: म धाइरहेछु।
16: धाइराख्नु भएको छ, केही भइरहेछ कि छैन अथवा त्यो बोलियो सक्यो यस्तै रहेछ?
15: होइन, भइरहेछ, त्यसको अब
16: प्रतिक्रिया चाहिँ सकारात्मक
15: सकारात्मक छ।
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राजसभाको निर्वाचन व्यवस्थापन अस्तव्यस्त हुँदा र प्राविधिक समस्याका कारण मतपरिणाममा ढिलाइ भएको भनेर नेता तथा कार्यकर्ताहरूले विरोध गरेका छन्। कक्षा 12 को परीक्षाफल त्रुटि भएको भन्दै विद्यार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ।
5: कीर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नदी जबरजस्ती हटाए पुरानै बस्तीमा फर्कने चेतावनी दिएका छन्। वर्षायाममा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 168,000 स्वयंसेवक परिचालन भएका छन्। झापा र इलाममा बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजबाट पुनः सुचारू भएको छ र भेनेजुएलामा लगातार दुईटा शक्तिशाली भूकम्प जाँदा 164 भन्दा बढ़ीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रिका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुदेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: हरेक रोगको हरेक बिरामीको निवारण गरिने फरफरदो स्थान नेशनल बाथरोग सेन्टर
6: हजुर युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा
5: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है
6: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 9558780103
7: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकैपटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
7: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9848744683 र 9848764770 सेवा गर्ने मौका दिनुहोस्
12: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0129।
13: किसानहरूका लागि खुसीको खबर।
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
13: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23971।
14: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
13: सृजना नर्सरी एन्ड एग्रोफार्म।
14: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
13: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
14: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
13: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
14: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
15: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
16: कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
17: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
18: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
19: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
20: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
19: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
18: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
14: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी
0: पिउने गरौ।
21: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
22: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
23: तपाईं सँगसँगै

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा डाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: शुभ प्रभात, जय श्री सच्चिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौं। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
1: भगवान दयालु हुनुहुन्छ र दयालु भगवानले शुभ कर्म गर्ने, सत्कर्म गर्ने व्यक्तिहरूलाई अति नै दया गर्नुहुन्छ र फेरि दुष्ट कर्म गर्नेहरूलाई दण्ड पनि दिनु

छ किनभने नर्क स्वर्ग हरेक प्रकारको नियमहरू हाम्रो हिजका वैदिक धर्म ग्रन्थहरूमा पनि बताएको छ र यो नियम भन्ने धर्ममा पनि लागू हुन्छ र राजनीतिमा पनि लागू हुन्छ किनभने नराम्रो कर्म गर्नेहरूलाई राजनीतिमा पनि दण्ड जेल सजायहरू छ त्यसरी नै धर्मको नीतिमा पनि हामी तपाईँले नराम्रो कर्म गर्यौं भने त्यहाँ पनि दण्ड मृत्युको बादमा दण्डहरू भोग्नु पर्ने हाम्रो हिजका धर्म ग्रन्थहरूमा हामीले हेर्न अरू पढ्न पाएको छौं र यसकारण हेर्नुहोस् आज हामी तपाईँ हामीलाई भोट दिने अधिकार सबको छ नागरिकहरूले आफ्नो नेतालाई चुन्नु अति नै जरुरी छ तर हामीले कस्तो हुनुपर्छ देशको भन्दा धार्मिक नेता हुनु पर्यो धर्ममा राजनीतिक पस्नु हुँदैन तर राजनीतिकमा चाहिँ धर्म हुनुपर्छ भनेर हिजको सन्तहरूले भन्नुभएको छ यसकारण अवश्य साँच्ची नै जब राजनीतिक जब देशको सेवा गर्ने जनताको सेवा गर्ने देशको उत्थान गर्ने राष्ट्रको उत्थान गर्ने जसले देशलाई हात्न सक्छ ती नीतिवान राजनीतिमा धर्म हुनु अति नै जरुरी छ किनभने धार्मिक नेताहरूले नै समग्रमा हर जनताको मनोबल उच्च गराउन सक्नुहुन्छ अनि हर जनताहरूको दुःख पीर मर्काहरूलाई बुझेर उहाँहरूको परम सुखी परम आनन्दको कर्ममा अगाडि उत्रिन्छ उहाँलाई अवश्य भगवानको आशीर्वाद प्राप्त हुन्छ र हेर्नुहोस् जब हामी भौतिक र आध्यात्मिकमा हामी अपङ्ग छौं किनभने दुइटै खुट्टा मजबुत हुनुपर्छ मानिलिनुहोस् जसरी दुइटै चारैवटा गाडीको चक्का मजबुत भए भने नै हामी जहाँ पनि पुर्याउन सक्छौ सहज मात्रामा तर एउटा मात्रै चक्का चाहिँ पंक्चर भयो हावा छैन भने गाडी अगाडि बढ्न सक्दैन रथको दुइटै चक्का मजबुत हुनुपर्छ तर एउटा चक्का कमजोर छ भने त्यो रथ अगाडि बढ्दैन र धर्म र राजनीतिक भनेको दुईटा चक्का हो भौतिक र अध्यात्म भनेको दुईटा चक्का हो तपाईँ हाम्रो तर हामी भौतिक चक्कालाई मजबुत बनायौं आध्यात्मिक चक्का अपङ्ग छ तब अपङ्ग भएपछि हामी सुखी हुँदैनौ कोही पनि अपङ्ग व्यक्ति जहाँ पनि जानु सक्दैन वैशालीको सहारा लिनुपर्छ तर जसको दुइटै खुट्टा मजबुत छ भने ऊ कसैको भरोसा लिनु पर्दैन सहजै उहाँहरू जहाँ पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ कर्म गर्न सक्छ आफ्नो जीवनमा सुख र परम सुखी हुन सक्छ त्यसकारण सन्त महापुरुषहरू भन्नुहुन्छ जब मान्छेले डरपोक भएर गुफातिर लुक्नु सहारा लिनु जान्छ अरे सिद्ध गर्नलाई गंगाको तीरतिर जानुहुन्छ अरे अनि बडे बडे तीर्थहरूतिर सहारा लिनु जानुहुन्छ अरे डरले तर त्यो कुनै पनि असली डर लुकाउने ठाउँ होइन तर सबभन्दा साहसी बन्नु र डरलाई निवारण गर्ने एकमात्र अध्यात्म हो एकमात्र मेडिटेशन हो एकमात्र साधन हो भनेर सन्तहरू भन्नुहुन्छ र सन्तहरू के भन्नुहुन्छ भने भगवान बुद्ध भन्नुहुन्छ सिद्धहरूले जो सिद्धि प्राप्त गरेको हुन्छन् सिद्धहरूले आफ्नो भलाइ अवश्य गर्छ अरे सिद्ध र सन्तहरूमा धेरै फरक छ तर सन्तहरूले आफ्नो मात्र होइन विश्वको भलाइ सोचेको हुन्छ सन्तको विचार अति नै उच्च महान हुन्छ तर सिद्धहरूको विचार अति नै निचो हुन्छ भनेर यसरी र सिद्धै केमा हुनु पर्यो धर्ममा आफ्नो स्वार्थको लागि सिद्ध हुनु भएन परोपकारको लागि भगवान बुद्धको दृष्टान्त भगवान बुद्धको यस्तो महान विचारहरू हामीले सुन्न पाइरहेको छौ पढ्न पाइरहेको छौ उहाँको उपदेश ग्रहण गर्ने तपाईँ हाम्रो कर्तव्य हो महापुरुषहरू हिँडेको बाटोमा महापुरुषले बताएको प्रकाशको मार्गमा हिँड्ने तपाईँ हाम्रो पनि अधिकार हो जन्मसिद्ध अधिकार हो तर हामीले अधिकार चाहिँ संसारको कर्म भौतिक चिजमा मात्रै हामीले धेरै अधिकार खोज्यौं तर मुक्तिको लागि परमानन्दको लागि कहिले पनि हामीले प्रकृतिले दिएको अधिकार ईश्वरले दिएको अधिकार जन्मसिद्ध अधिकारलाई हामीले जीवनमा उपयोग गर्न सकेनौ त्यसले गर्दा तपाईँ हामी जति नै धनवान भए पनि जति नै शिक्षित भए पनि तपाईँ हामी सबै दुःखी छौं कोही पनि सुखी छैन कारण किन भन्दाखेरि जुन त्यो आध्यात्मिक र खुट्टा छ दुइटै खुट्टा मजबुत हुनु पर्थ्यो तर एउटा खुट्टा अपङ्ग छ त उसलाई उसकोमा एउटा खुट्टा त उसको चल्दै चल्दैन त उसकोमा करोड रुपियाँको कार भए पनि खुसी हुँदैन किन भन्दा किनभने ऊ दुइटै खुट्टाले हिँड्न सक्दैन कसैको सहारा लिनुपर्छ भने धर्म यस्तो चक्का हो यस्तो मजबुत चिज हो जति बेला यस्ता वीर अर्जुन धनुषधारी अर्जुन युद्धको भूमिमा कायर भएर गण्डीव धनुलाई तिलाञ्जली दिँदै युद्धबाट भाग्न लागेका थिए अर्जुनमा के कमी थियो त्यस्तो वीर घोषणा भएका धनुषधारीहरूको साथमा को हुने थियो
कृष्ण भगवान हुनुहुन्थ्यो र पनि कायर किनभने भन्दा उहाँमा पनि एउटा खुट्टा उसको पनि कृष्णको साथ हुँदा हुँदै पनि कृष्ण सँगै हिँड्दै हिँड्दै पनि धर्मको खुट्टा उसको अपङ्ग थियो अध्यात्ममा उठी अलिकति कमजोर थियो पिच्छि थियो त्यसले गर्दा उनले आफ्नो कर्तव्यलाई आफ्नो राष्ट्रको सेवालाई धर्मको उत्थानको निम्ति तिलाञ्जली दिएको थियो आफ्नो कर्तव्यलाई गर्नुपर्ने आफ्नो उद्देश्यलाई कायरता बनेर त त्यो कायरतालाई भगवान श्री कृष्ण महाराजले सत्सङ्गद्वारा ज्ञान विज्ञान सहित ज्ञान भनेको धर्म हो विज्ञान भनेको के हो भन्दा त्यो धर्मको अनुभूति गर्नु विज्ञान हो धर्म भनेको ज्ञान हो धर्मलाई अर्को रूप दिनु विज्ञान हो पृथ्वी एउटा ज्ञान हो तर पृथ्वीलाई सिंगार्नु विज्ञान हो वृक्ष एउटा ज्ञान हो वृक्षलाई अर्को रूप दिनु विज्ञान हो वृक्ष काटेर काठ काटेर महल बनाउनु विज्ञान हो फर्निचर बनाउनु विज्ञान हो तर वृक्ष ज्ञान हो त्यसरी नै ईश्वर एउटा ज्ञान हो परमात्मा भनेको एउटा ज्ञान हो परमात्माको अनुभूति भनेको अध्यात्म विज्ञान हो त्यो हो धर्म विज्ञान त त्यसले गर्दा अर्जुनलाई धर्म विज्ञानमा अलिक कमजोर थियो त्यसकारण भगवान श्री कृष्ण महाराजले अर्जुनलाई त्यो धर्म विज्ञानको अध्यात्म विज्ञानको साधन बताउनु भयो उपासनाको विधि बताउनु भयो कायर त अर्जुन वीर बनेर आफ्नो देशको उत्थान राष्ट्रको उत्थानको निम्ति धर्मको रक्षाको निम्ति अर्जुन वीर बनेर योद्धा बनेर विजय प्राप्त गर्नुभयो आज हामी तपाईँ पनि यी गीताको शिक्षाहरूलाई लिएर हामी कायर नबनौ धर्मलाई पहिले अग्रगण्य भूमिकामा राखौं जसले पनि हो चाहे बडे बडे धनवान हो चाहे एउटा झोपडीको व्यक्ति हो चाहे एउटा देशलाई हात्ने राजनीतिक जीहरू हुनुहुन्छ राजनेताजीहरू हुनुहुन्छ जसले राजनीतिलाई जानेको त्योभित्र धर्मनीति पनि लगाउनु पर्यो राजनीतिक मात्रै त अपङ्ग हुन्छ त्यसले त्योभित्र धर्मनीति पर्यो अध्यात्म नीतिलाई अप्नाउँदै गयो भने पूर्ण हुन्छ त्यो राजनीतिक यस्तो पूर्ण हुन्छ कि जहाँ कि समाजको सेवा र भक्ति मार्गमा अगाडि बढ्ने र परम सुखी आफू पनिहरूलाई पनि त त्यसकारण आज हामीले जब महापुरुष हिँडेको मार्गलाई अनुसरण गरौं जहिले पनि गुरुबाटै सिक्नुपर्छ हर चिज चाहे धर्मनीति भनौं गुरुबाटै सिक्नुपर्छ चाहे भोजन पकाउने चाहे हिसाब किताब गर्ने चाहे इन्जिनियर चाहे डाक्टर चाहे पाइलट चाहे राजनीतिक सिक्नुको लागि गुरु चाहियो पाइला पाइलामा हामीलाई गुरु चाहिन्छ तर भौतिकको हामीले भौतिक कर्मलाई उत्थान गर्नको लागि हामी तपाईँले हजार गुरु बनाउँछौ तर धर्म गुरु बनाउनुमा हामी के गर्छौ हिचकिचाउँछौ आत्माको तत्वको उत्थान गर्नको लागि त्यसले गर्दा सबभन्दा पहिले हामी आफ्नो आत्माको उत्थान गरौं मनको विकारहरूलाई दूर गर्नको लागि सत्सङ्ग रूपी गंगामा डुब्की लगाऊ महापुरुषहरूले धर्म नीति अप्नाउनको लागि सत्सङ्ग रूपी गंगामा डुब्की लगाउँथे बडे बडे राजा महाराजाहरू धर्म नीतिलाई अप्नाउँदै सुदृढ देशलाई बनाउनको लागि तत्त्ववेत्ता महापुरुषको शरणमा गएर शिक्षा लिन्थे उहाँले दिएको आदेश उहाँले दिएको धर्म नीतिलाई अप्नाएर तिमी देशको उत्थान गर भनेर बडे बडे तपस्वी ऋषिहरूको पासमा बडे बडे आत्मद्रष्टा गुरुहरूको पासमा गएर के गर्नुहुन्थ्यो शिक्षा ग्रहण गर्नुहुन्थ्यो भन्ने आज हामीले पनि इतिहासमा पढ्दै आएको छौ त्यसले गर्दा आफ्नो कर्मलाई शुद्धिकरण गर्नको लागि पहिला हाम्रो मन सफा हुनु पर्यो मन समदर्शी सद्भावना सबै प्राणीहरूमा एउटै आत्मा गरीबदेखि लिएर बलुवा चाल्नेदेखि लिएर बल महलसम्मलाई एउटै दृष्टिले हेर्ने नै समदर्शी हुनु पर्यो समान रूपले व्यवहार गर्नुको लागि पहिला आफूले मनको विकारलाई समाधान गरेर पहिला आफूले आफ्नो रूपलाई आत्मरूपी रूपलाई म को हुँ भन्ने श्वास रूपी तत्वलाई प्राण रूपी तत्वलाई उपासना गरेर हेर्यो भने सब प्राणीहरूमा एउटै तत्व निवास गरेको छ सारा प्रकृति त्यसैले चलाएको छ त्यस प्रकृतिको म एक प्रतिबिम्ब हुँ त्यो प्रतिबिम्ब भएर चाहिँ म आफ्नो देश र राष्ट्रको उत्थान गर्दै धर्मको रक्षा गर्दै र सारा जनता भनेकै देवताहरू हुन् जनता जनार्दन भनेर प्रभु रामले अयोध्यावासीलाई घोषणा गरेको थियो जनार्दन भनेको भगवान हो हे जनताहरू नै मेरो देवताहरू यो जनताहरू नै मेरो भगवान हो भनेर प्रभु रामले बडै भाग्यशी मानुष तन पावा सुर दुर्लभ शतग्रन्थन गावा साजन धाम मोक्ष करीद्वारा पाइने जही परलोक समार भनेर भगवान रामले यसरी सम्झाउनु भएको थियो बडे भाग्यले मनुष्यको तन पाउँछ संसारको कर्म गर्ने मात्रै साधन होइन मोक्षको लागि पनि यो साधनको धाम हो देवी देवतालाई पनि यो शरीर मिर्दैन देव दुर्लभ चोला भनेर प्रभु रामले यसरी बताउनु भएको थियो यसकारण भगवान रामले आफ्नो जनताहरूलाई अध्यात्म ज्ञानको शिक्षा दिनुभएको थियो ऊ पनि एउटा राजनीतिक राजा हो उनले देश हाँकिरहेको थिए तर पनि उनले धर्म नीति सँगसँगै आफ्नो राष्ट्रको उत्थान गर्ने महान मर्यादा पुरुषोत्तम हुनुहुन्थ्यो आज तपाईँ हामीलाई पनि त्यसरी नै हामीले हाम्रो
देश को उत्थान को लागी धार्मिक नेताहरू हामीलाई चाहिएको छ र तब नै हामी सबै खुशी हुन्छौं र आत्मतत्व को विकास गर्दै धर्मनीतिलाई अपनाउँदै अगाडि बढ्यो भने परमात्माको आशीर्वाद गुरुको आशीर्वाद भगवानको आशीर्वाद प्राप्त हुन्छ र पहिला हामीले समान रूपले सबै जनताहरूमा एउटै आत्मा एउटै ईश्वरको रूप देख्नको लागि पहिला आफूले आफूलाई अध्ययन गरौं आफूले आफूलाई पढौं यो शरीर भनेको एउटा पुस्तक हो अध्ययन गरौं अन्तर जगत भित्र प्रवेश गरेर अध्ययन गरौं संसारको नीति धर्म नीति प्रकृतिको नीति देशको नीति के रहेछ यो नीतिलाई समन्वय गर्नको लागि गुरुको आशीर्वाद चाहिन्छ त्यसले गर्दा गुरुको वन्दना बहुत हाम्रा महापुरूषले गरेको गर्नुभएको छ गुरुको कीजिए वन्दना भाव से बारम्बार नाम की नौका से जिसने भव से किया पार गुरु नै सर्वश्रेष्ठ हो गुरुले नै अज्ञान अन्धकारबाट प्रकाशको मार्ग देखाउँछ हाम्रा वैदिक सनातन धर्ममा र वेद पुराण उपनिषद भागवत यी हाम्रो गहना हो हाम्रो सम्पत्ति हो यो सम्पत्तिलाई जोगाउनको लागि आज हामीलाई नेताहरूको पनि सहयोग चाहिएको छ धर्मको उत्थानको लागि धर्मको रक्षाको लागि यी गीता रामायण वेद पुराण मठ मन्दिरको रक्षाको लागि आज हामीलाई धर्म नेताहरूको आवश्यकता परेको छ जसले प्रज्ञानको प्रचारमा धर्मको प्रचारमा पनि सहयोग गर्न सक्छ देशका जनताहरूलाई तिम्रो देशका देवी देवताहरू पनि जाति प्रसन्न होस् नदी नालाहरू पनि प्रसन्न होस् हिमालयले पनि आशीर्वाद दियोस् कि म जस्तो उच्च विचारको बन्न र म जस्तो स्वच्छ बन्न हिमाल स्वच्छ पवित्र छ उच्च छ सबभन्दा अग्लो छ त्यसरी नै मेरो जस्तै विचार तिमीहरूको भावना स्वच्छ पवित्र र म जस्तो उच्च विचारको बनाऊ तब म प्रसन्न हुन्छु तिमीहरूले आशीर्वाद पाउँछौ भनेर कैलाशवासी हिमालहरूले पनि हामीलाई आह्वान गरिरहेको छ नदीहरूले आह्वान गरिरहेको छ म जस्तो समदृष्टि बन्न मेरो पासमा जो पनि आउँछ भेदभाव नगरी म सबलाई प्यास मेटाएर पठाउँछु तिमी कति क्लास पढेको तिमी के विधि जान्दछौ तिमी के गोत्रको तिमी कुन चाहिँ सम्प्रदायको भनेर नसोधिकन माता गङ्गाले सबको प्यास मेटाउँछ त्यसरी नै माता गङ्गाले म जस्तो बन्न समान रूपले सबैमा समान गर सबैको आत्माको पूजा गर भनेर माता गङ्गाको पनि हामीलाई आशीर्वाद छ र हामीलाई हिमालको पनि आशीर्वाद छ बडे बडे वृक्षहरूको पनि हामीलाई आशीर्वाद छ मैले सबलाई शीतलता दिन्छु मेरो छारीमा आफै सबले शीतल प्राप्त गर्छ तपाईँहरू पनि सबलाई शीतलताको भूमिका खेल्नुहोस् भनेर यसरी यी प्रकृतिले पनि तपाईँ हामीलाई शिक्षा शिक्षा दिइरहेको छ हामीलाई त्यो शिक्षामा आह्वान गरिरहेछ त्यही आह्वानलाई पूर्ण गर्नको लागि समय समय तत्वदर्शी महापुरुष आउनुहुन्छ उहाँहरूको सान्निध्य गर उहाँहरूको ज्ञान उपदेशलाई प्राप्त गरेर हाम्रो जीवन धन्य बनाऊ।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन क्रिगरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Violet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको बारी छुट। आजै जोड्नुहोस् Violet। अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
9: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
9: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
9: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।